0: ओहो दाई, कता जादै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: माँ पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक छार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: माँ पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: अहिया कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
5: बहिनी किन चिन्ता लिनुहुन्छ? बिर्लोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244, 98580-81244।
4: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु, कहाँ जाँदा राम्रो होला?
7: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ, त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
4: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
7: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
4: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर

0: 道玄旅。
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुशीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आईवीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आईवीएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आईवीएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आईवीएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
5: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
4: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
5: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
4: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
6: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
4: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
9: Extreme energy drink, time check. अहिले ठीक 6 बजेको छ।
10: Extreme energy drink, taste the difference, feel the energy.
7: यो कृष्ण सार FM
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
11: सँगै लील प्रकाश चन्दको तपाईँलाई स्वागत छ।
12: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
11: आज 2083 साल साउन 10 गते आइतबार, जुलाई 26 तारिक सन् 2026, नेपाल सम्बत 1146, असार शुक्ल पक्षको द्वादशी तिथि।
12: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
11: प्रदेशमा सत्ता सहकार्यका लागि एमाले र नेकपा बीच सहमति, कर्णालीको मुख्यमन्त्रीबाट यमलाल कँडेलको राजीनामा, संघीय संसदमा बिजनेसको अभाव, गण्डकी प्रदेश प्रमुखद्वारा गाँजा विधेयक फिर्ता।
12: जेएनजी आन्दोलनको असर, न्यायालयमा 55% मात्रै मुद्दा फर्सियो, एक वर्षमै थपियो 3 खर्ब सार्वजनिक ऋण, 200 कर्मचारीको सरुवा अनलाइनबाटै।
11: श्रीलङ्का टापु सधैँ जोखिममा, पिपिएको पर्खाइमा 16,500 मेगावाटका 281 आयोजना, डडेलधुराका किसान थोपा सिंचाई प्रविधिमा आकर्षित, डाक्टर गोविन्द केसीसँगको वार्तामा सरकार।
12: नयाँ दिल्लीमा जारी विद्यार्थी आन्दोलन फिर्ता, शिक्षा मन्त्रीको राजीनामा सँगै आन्दोलनरत विद्यार्थीलाई कुनै कारवाही अघि नबढाउने सहमति, इजरायली सेनाद्वारा दर्जनौ प्यालेस्टाइनी पक्राउ।
11: र एसआरसी प्लस टू अन्तर कलेज बास्केटबल प्रतियोगिता आजबाट, दक्षिण एसियाली क्रान्ति च्याम्पियनसिपका स्वर्ण विजेता दिदी बहिनी दिया र दीक्षा तामाङ सम्मानित, इ खाँछे टेबल टेनिसको उपाधि साक्यलाई।

0: मेगाहर्ज कृष्णसार जतिगत
1: साझा खबरको सबैभन्दा सुरुमा प्रदेशमा सत्ता सहकार्यका लागि एमाले र नेकपा बीचमा भएको सहमतिको प्रसङ्ग।
2: एमाले र नेकपाले प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार बनाउने सहमति गरेका छन्। कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने गरी हिजो दुई दल बीच सहमति भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेको सहमति पत्रमा मधेस र गण्डकी प्रदेशमा अन्य राजनैतिक दलसँग पनि परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख गरिएको छ। ती प्रदेशमा काङ्ग्रेसले सरकारको नेतृत्व गरेको छ, त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुन सक्ने अवस्था छैन। दुवै दलले प्रदेश सरकारमा सहकार्यलाई राजनैतिक स्थिरता कायम गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन्। पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनैतिक प्रतिस्पर्धाले उत्पन्न गरेका समस्या समाधान गर्दै सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको सहमति पत्रमा उल्लेख गरिएको छ। पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटलाई लिएर काङ्ग्रेस र एमाले बीच अविश्वास बढेको थियो। सत्ताको नेतृत्व गरेको काङ्ग्रेसले बजेटमा एकलौटी गरेको भन्दै सत्ता साझेदार एमाले साथ नदिएपछि चालु आर्थिक वर्षको बजेट नै पारित भएन। त्यसपछि मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नु भएको थियो। हिजो सहमतिसँगै वामशक्ति बीच प्रदेश सरकारमा कार्यगत एकता अघि बढेको नेकपाका नेता अग्नि सापकोटाले सिआइएललाई बताउनु भयो।
3: हाम्रो केही समय अगाडि बसेको यो राजनीतिक संयोजन समिति बैठकले धेरै निर्णय गरेको थियो, त्यसमध्ये चारवटा निर्णय महत्वपूर्ण थियो। एउटा आफ्नो पार्टीलाई सुदृढ बनाउने, दोस्रो संयुक्त मोर्चा अर्थात् वाम एकीकरणमा निर्णय दिने, तेस्रो चाहिँ कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने, चौथो चाहिँ वृहत देशभक्तहरूको राष्ट्रिय मोर्चा बनाउने भन्ने थियो। यो चाहिँ सहकार्यको सहमति जुन भएको छ यो सुरुवात हो र विगतका सबै अनुभवहरूलाई शिक्षाका रूपमा दिएर हामीले चाहिँ यसलाई अन्तत पार्टी एकतासम्म पुर्याउने उद्देश्यका साथ यो गरिएको हो।
1: सरकारमा सहकार्यलाई दीर्घकालीन राजनीतिक एकतामा रूपान्तरण गर्ने र स्वर्ग र नर्कसम्म सँगै जाने कसम खाएका र पछि धोका पाएका दुई नेता फेरि एकपटक सहकार्यका लागि तयार देखिएका छन्। एकअर्कालाई धोका दिएको आरोप लगाउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्ड फेरि एउटै राजनैतिक समीकरणमा उभिनु भएको हो। 2079 निर्वाचनपछि करिब 18 महिना सरकारमा सहकार्य गरेका ओली र प्रचण्डबीच सम्बन्ध बिग्रिएपछि दुवैले एकअर्कामाथि विश्वासघात आरोप लगाउँदै आउनु भएको थियो। प्रचण्डले पटक पटक ओलीले आफूलाई प्रधानमन्त्री बनाउने सहमति तोडेर काङ्ग्रेससँग मिलेको आरोप लगाउँदै आउनु भएको छ। यसैबीच एमाले र नेकपा मिल्दा पनि चार प्रदेशमा बहुमत नपुग्ने अवस्था देखिएपछि नेपाली काङ्ग्रेसले पनि दुवै दल बाहेकको वैकल्पिक सत्ता समीकरणको सम्भावनाका बारे छलफल अघि बढाउने तयारी गरेको छ। काङ्ग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बलियो प्रतिपक्ष लोकतन्त्रका लागि आवश्यक रहेको प्रतिक्रिया दिनुभयो। उहाँले एमाले नेकपा बाहेक वैकल्पिक सरकारको सम्भावनाबारे छलफल हुने पनि जानकारी दिनुभयो। एमाले नेकपा सहमतिलाई जसपा नेपालले सकारात्मक रूपमा लिएको बताएको छ, तर हालसम्म आफूहरूसँग कुनै औपचारिक अनौपचारिक संवाद नभएको पार्टीका प्रवक्ता मनिष सुमनले बताउनुभयो। सम्झौताप्रति सकारात्मक छौँ, तर मधेस प्रदेशका विषयमा हामीसँग हालसम्म संवाद पनि भएको छैन। यदि संवाद भयो भने जसपा नेपालको नेतृत्वमा सरकार बन्ने शर्तमा सहकार्य गर्न सकिने पनि उहाँले प्रतिक्रिया दिनुभयो। मधेससँगै लुम्बिनीमा पनि जसपा नेपाल निर्णायक अवस्थामा पुगेको छ। कर्णाली प्रदेशबाट भने मुख्यमन्त्रीबाट यामलाल कण्डेलले हिजो राजीनामा दिनुभयो। आयोजित प्रदेश सभाको बैठकमा उहाँले भन्नुभयो,
4: एकले अर्कोलाई केन्द्रीय तहको राजनीतिक परिवर्तनका कारणले मन मिलेको भए पनि, विचार मिलेको भए पनि संगत फेर्नु पर्ने परिस्थिति बने अनुसार अहिलेको नेपाली कम्युनिस्ट पार्टीसँग पनि संगत गरियो। नेपाली काङ्ग्रेससँग त अलि अस्तिसम्म हामी संगत गरेकै अवस्था थियो। जब यतिको साथीहरूले म प्रति यो प्रस्ताव राखिसकेपछि राजीनामा दिएको कुरा घोषणा गर्न चाहन्छु। सबैलाई धन्यवाद दिँदै बिदा हुन चाहन्छु। धन्यवाद।
1: यसैबीच गाँजा खेतीलाई वैधानिकता दिन गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयक प्रदेश प्रमुखले फिर्ता गर्नुभएको छ। 25 असारको प्रदेश सभा बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेपछि सभामुख कृष्ण प्रसाद धितालले प्रमाणित गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुख कार्यालय पठाउनु भएको थियो। प्रदेश प्रमुख डिलीराज भट्टले प्रमाणीकरण नगरी प्रदेश सभामै फिर्ता पठाइदिनु भएको छ। सभामुखले प्रमाणित गरेर प्रदेश सभा सचिवालयले 30 असारमा प्रमाणीकरणका लागि विधेयक पठाएकोमा प्रदेश प्रमुख भट्टले संविधानको धारा 201 उपधारा 3 बमोजिम पुनर्विचारका लागि सन्देश सहित प्रदेश सभामा फिर्ता पठाउनु भएको छ। प्रदेश प्रमुख कार्यालयले विधेयक शुक्रबार फिर्ता पठाएको प्रवक्ता प्रवीण पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
2: सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणालीबाट कर्मचारी सर्वा सुरु गरेको छ। त्यसअनुसार 1,750 कर्मचारीले अनलाइन प्रणालीबाट सर्वा सुरुको लागि निवेदन दिएका छन्। विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सर्वाको व्यतिथि अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो। यसको कार्यान्वयन अनलाइन सुरुवात प्रणालीबाटै भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिइ सुरु भएको छ। मन्त्रालयमा अनलाइन प्रणालीबाट सरुवाका लागि निवेदन दिने कर्मचारीको संख्या 1,750 रहेको मन्त्रालयले जनाएको छ। यसैबीच अनलाइन प्रणालीबाट निवेदन दिँदा कम्तीमा 5 वटा विकल्पसहितको कार्यालय रोजेर सरुवाका लागि कर्मचारीले निवेदन दिन सक्नेछन्। निवेदन दिनेमा खरिदारदेखि सहसचिवसम्मका कर्मचारी रहेका छन्। मन्त्रालयले 2 साता अघिदेखि नै कर्मचारी सरुवाको निवेदन अनलाइन प्रणालीबाट गर्ने निर्णय समेत गरेको छ। यता सरकारले सबै कर्मचारी सरकारी कार्यालय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालनमा ल्याएसँगै सेवा गराएका लागि भिडभाड हुने कार्यालयमा सेवा सहज बनेको छ। कतिपय सेवाग्राही बिहानै सेवा लिन कार्यालय पुग्ने भएकाले दिउँसो आउने सेवाग्राहीका लागि पनि सेवा सहज र प्रभावकारी बन्दै गएको हो।
1: चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्ति गैर कानूनी भएको भन्दै अनसनरत डाक्टर गोविन्द केसीसँग सरकारले वार्ता सुरु गरेको छ। धनगढी स्थित कृष्ण मन्दिरको धर्मशालामा अनसनमा बस्नुभएका डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि हिजो सेती प्रादेशिक अस्पताल भर्ना गरिएकोमा सरकारले वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेललाई पठाएको हो। डाक्टर केसीका सहयोगी अमृत जयसी का अनुसार सचिव पौडेलले केसीसँग अनौपचारिक कुराकानी हिजो गर्नुभयो। डाक्टर केसीले आफ्नो बटम लाइन स्पष्ट पार्दै तयारी गरेर मात्रै आउन सचिवलाई भन्नुभएको उहाँले बताउनुभयो। सचिवज्यूसँग डाक्टर साहबले मेरो बटम लाइन 5 बुधे माग हो, त्यो पुरा गर्ने गरी आउनुहोस् भन्नुभयो। जयसीले भन्नुभएको छ त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। सेती प्रादेशिक अस्पतालले आइसियूमा उपचाररत डाक्टर गोविन्द केसीको स्वास्थ्यबारे हिजो साँझ विज्ञप्ति जारी गर्दै ब्लड प्रेसर र सुगर लेभलदेखि सोडियम र सेतो रक्तकोशिकाको मात्रा कम भएको रिपोर्ट सार्वजनिक गरेको छ। ब्लड प्रेसर 90/60-110/70 र ब्लड सुगर 50/60 MGDL रहेको पनि अस्पतालले जानकारी दिएको छ। पिसाबमा किटोनको मात्रा देखिएको, मांसपेशी बाउडिनी, कमजोरीका कारण बोल्न र हिँडुल गर्न असहज भएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ। केसीले सुगर बढाउने औषधि लिन समेत अस्वीकार गर्नुभएको र 4 सदस्यीय टिमले 24 घण्टा सघन अनुगमन गरिरहेको पनि अस्पतालले जानकारी दिएको छ।
2: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकारका लागि राजनीतिक दलबाट अपेक्षा।
5: आफूलाई शान्त रूपमा चाहिँ विभिन्न ठाउँमा गएर चाहिँ आफ्नो पोजिसन पेपरहरू रेडी गरेर जानु चाहिँ हाम्रो अभियान हो र हामी गइराखेका पनि छौँ।
1: संघीय संसदमा बिजनेसको अभाव, जेन्जी आन्दोलनको असर न्यायालयमा, 55% मात्रै मुद्दा फर्स्योट, 1 वर्षमै थपियो 3 खर्ब सार्वजनिक ऋण लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
7: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
6: विशेष सुविधा। अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
7: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 9, रामलीला रोड, नापी शाखा अगाडि।
6: फोन नम्बर 081-530-398।
8: आज म एकदम खुसी छु।
9: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
8: आज मैले रेडियो कृष्णसारमा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भोलि नै बाबालाई भनेर जान्छु।
9: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानु।
8: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जीएम कलेजको बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरे। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
9: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जीएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
8: ल सुन, त्यसो भए 98-580-40-388, 98-045-086-26 र 98-580-85-040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
9: ल ल हुन्छ हुन्छ ल।
2: आधुनिक सिँचाइ प्रविधितर्फ आकर्षित हुन थालेका छन्। व्यावसायिक कृषिमा लागेका किसानहरू थोपा सिँचाइ प्रविधि अपनाउन थालेका छन् भने कतिपय किसान आगामी दिनमा यसलाई विस्तार गर्ने योजनामा रहेका छन्।
10: थोपा थोपा गरेर सिधै बिरुवाको जरासम्म पानी पुर्याइने थोपा सिँचाइ प्रविधिले कम पानीमै बढी उत्पादन लिन सकिने भएपछि किसानहरूको यसतर्फ आकर्षण बढेको हो। डडेलधुरा जिल्लाका व्यवसायिक किसान परम्परागत तरिकाले खेतभरि पानी लगाउँदा पुरै पानीको सदुपयोग नहुने भएपछि थोपा सिँचाइबाट श्रम र समयको समेत बचत हुने भएकाले उत्साहित भएका छन्। अमरगढी नौका किसान कमल सिंह झुकाल:
11: यो वर्ष चाहिँ कृषि ज्ञान केन्द्रले मलाई मल्चिङ प्लस थोपा सिँचाइको कार्यक्रम बापत योजना दियो, सिँचाइ हातले हाल्नुपर्ने झन्झट पनि भएन, बल्ब खोलिदियो, अटोमेटिक रूपमा पानी गइरहन्छ, निगरानी मात्रै गरेर कहाँ कुनै बोर्डले पाएको थिएन भने के गर्दा त्यो हेर्दा हुन्छ, धेरै राम्रो छ, थोपा सिँचाइ त हुनुपर्ने नै छ किसानको लागि।
10: कतिपय किसान कृषि उत्पादनलाई थप प्रभावकारी बनाउन थोपा सिँचाइ प्रविधि अपनाउने तयारीमा छन्। सिँचाइको अभाव तथा पानी पर्याप्त नभएको ठाउँमा व्यावसायिक कृषि गर्नका लागि यो प्रविधिले केही हदसम्म राहत हुने विश्वास किसानहरूको छ। गन्याबधुरा गाउँपालिका एक धौलाकोटका किसान खेमराज अवस्थी:
12: अलि राम्रै फाइदा हुन्छ, किनभने माग अनुसार आएपछि मात्र किसानले चाहिँ डाइरेक्ट किन्दैन, अनुदान पाएपछि मात्र हो, तर अरूभन्दा फाइदा नै हुन्छ।
10: विशेष गरेर बेमौसमी तरकारी खेतीमा थोपा सिँचाइ प्रविधिको प्रयोग बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार जिल्लाभर 100 बढी व्यवसायिक किसानहरूले थोपा सिँचाइ प्रविधि अप्नाएका छन्। केन्द्रका प्रमुख नरेन्द्र पनेरु:
13: थोपा सिँचाइ विशेष गरेर हामी बेमौसमी तरकारी खेतीमा गर्छौँ, विशेष गरेर यसको मुख्य उद्देश्य भनेको जो यो जलवायु परिवर्तनका नकारात्मक अनुकूलन छन्, यो लामो चाहिँ खरेडी रहने, त्यसपछि यो पानीका स्रोत कम भएको ठाउँमा चाहिँ थोरै पानीले चाहिँ बिरुवालाई चाहिँ जति चाहिन्छ त्यति दिन सकिन्छ, डाइरेक्ट जरामा जान्छ थोपा सिँचाइले, त्यसले गर्दा थोरै पानीले पनि उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ।
10: थोपा सिँचाइ मार्फत पानीसँगै मल व्यवस्थापन गर्न सजिलो हुने, गोडमेलमा सजिलो हुने, छुट्टै सिँचाइको आवश्यकता नपर्ने र उत्पादन समेत बढ्ने भएपछि किसान पनि उत्साहित छन्। जलवायु परिवर्तनको चुनौतीका बीच पानीको सदुपयोग गर्दै दिगो कृषि प्रणाली विकास गर्न थोपा सिँचाइ प्रभावकारी भए पनि सबै किसानको पहुँचमा भने पुग्न सकेको छैन। तर्कराज भट्ट, सिआइएन रेडियो अमरगढी, डडेलधुरा।
1: साझा खबरमा अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। कान्तिपुर दैनिकमा सन्त्रासमा कर्मचारी शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर छापिएको छ। प्रधानमन्त्रीको प्रमुख सहयोगीका रूपमा रहने मुख्य सचिव सुमन राज अर्याललाई 25 असारमा प्रधानमन्त्रीका सल्लाहकार असीम शाहले विदाय गर्नुभयो। यसअघि तत्कालीन प्रधानमन्त्री मुख्य सचिवलाई विदाय गर्ने अभ्यास रहेकोमा 3 महिनाभन्दा बढी प्रधानमन्त्री बालेन्द्र शाहसँगै रहेका अर्यालको यो अस्वाभाविक विदायले कर्मचारी वृत्तमा चर्चा त पायो तर कर्मचारीले त्यसलाई अस्वाभाविक मानेनन्, किनभने मोबाइल सन्देश पठाएकै भरमा तत्कालीन सचिव कृष्णहरि पुष्कर यसअघि नै पक्राउ परिसकेकोले यसलाई कर्मचारीले थप अर्को एक घटनाका रूपमा मात्रै लिएका छन्। कार्य सम्पादनका आधारमा अवसरको घोषणा र तलब वृद्धि सकारात्मक भए पनि अन्य धेरै निर्णयले कर्मचारी डर र दबावमा रहेको भनेर उल्लेख गरिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भने ब्युरो कृषिलाई रिफर्म गर्न आवश्यक रहेको र त्यस क्रममा चालेका केही कदमले संशय बढेको हुन सक्ने, विभागीय मन्त्रीका नाताले कसैलाई अन्याय हुन नदिने उहाँले प्रतिबद्धता जनाउनु भएको उल्लेख गरिएको छ। कपिलवस्तुमा भेटिए अरबी र फारसी लिपिका सिक्का शीर्षकमा मनोज पौडेलले कपिलवस्तुबाट लेख्नुभएको खबर छापिएको छ। कपिलवस्तु नगरपालिका 2 बभनी स्थित खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा सिक्का भएको करुवा फेला परेको हो। एउटा करुवामा 2314 थान तामाका सिक्का छन्। सबै मुद्राको तौल 7 किलो 34 ग्राम छ। स्थानीय रामराज यादवले खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा सहितको करुवा फेला पार्नुभयो। 1.5 साता अघि करुवा सहित तामाका मुद्रा पाएपछि यादवले छिमेकी रोहित कोरीलाई पनि दिनुभएको थियो। उहाँले 1 सातासम्म करुवा सहितको मुद्रा राखेपछि गाउँमा हल्ला फैलियो। पुरातात्विक वस्तु घरमा राखेर सरकारले कारवाही गर्ने हल्ला फैलिएपछि कोरीले त्यसलाई गाउँकै पोखरीको डिलमा लगेर राख्नुभएको थियो। पोखरी किनारमा करुवा रहेको सूचना पाएपछि उक्त ओडाका अध्यक्ष दिलीप कुमार चौधरीले प्रहरीलाई खबर गर्नुभयो। 4 साउनमा प्रहरी पुगेर मुद्रा सहितको करुवा जिल्ला प्रहरी कार्यालयमा लगेको थियो। अर्को खबर, पिपिएको पर्खाईमा 16,000 मेगावाटका 281 आयोजना शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ। करिब 16,000 मेगावाट क्षमताका 281 जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणमा विद्युत खरिद बिक्री सम्झौता पिपिएको प्रतीक्षामा रहेको उल्लेख गरिएको छ। भित्रीपन्नामा जेएनजीको आन्दोलनको असर न्यायालयमा 55% मात्र मुद्दा फर्स्योट शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। देशभरका अदालतमा विचाराधीन कुल 3,57,023 मुद्दामध्ये 196,464 फर्स्योट भएका छन् भने 160,549 थान मुद्दा बाँकी रहेको उल्लेख गरिएको छ। चक्रपथको चप्पल कारखाना धोबीखोला खण्डमा ठेक्का आह्वान दशैं अघि नै काम थालिँदै शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ भने 1 वर्षमै थपियो 3 खर्ब सार्वजनिक ऋण शीर्षकमा यज्ञ बन्जाडेले लेख्नु भएको छ। वैज्ञानिक सेवा शुल्क तोक्न सरकारलाई म्यान पावर व्यवसायीहरूले अल्टिमेटम दिएको बारेमा होम कार्कीले लेख्नु भएको खबरमा उल्लेख छ।
2: त्यस्तै आजको नयाँ पत्रिकाको भित्री पृष्ठमा असारको विद्युत खपतमा भ्याट लगाउने बारे विद्युत प्राधिकरण अन्यलमा शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ भने 53.5 अर्ब वैदेशिक अनुदान परिचालन गर्ने लक्ष्य 31 अर्ब मात्रै प्राप्ति शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। त्यस्तै मल बिनै देशभरका किसानले 83% रोपाइसकेपछि कृषि मन्त्री चौधरीले भन्नुभयो 15 दिनभित्र रासायनिक मलको सहज आपूर्ति हुन्छ। कृषि विभागको तथ्याङ्कमा शुक्रबारसम्म 83.30% रोपाइ सकिएको तथ्याङ्क छ। त्यस्तै संसदमा बिजनेस अभाव शीर्षकमा पनि भित्री पृष्ठमा खबर छ भने पहिलो पृष्ठमा अपराधको हट डे सोमबार पिक आवर अपराह 12 देखि साँझ 6 बजेसम्म शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
1: आर्थिक कारोबार दैनिकमा छापिएको खबर छ, असारको विद्युत बिलमा भ्याट जोडिएपछि राजस्व विभागसँग राय माग शीर्षकमा नेपाल टेलिकमको 25.5% सेयर बिक्री योजना दोहोरिएला 2065 सालको क्रेज शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। काकटभिट्टा लौकही सडक स्तरोन्नति म्याद सकिन 6 महिना बाँकी हुँदा 36.48% मात्र भयो काम शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको छ। चालु आर्थिक वर्ष लागेपछि सेयर बजार दैनिक उकालो प्रधानमन्त्री बालेन्द्र शाहले लगानीकर्तासँग छलफल गरेपछि लगानीकर्ताको आत्मबल बढेको बारेमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। गोर्खापत्र दैनिकमा आकाशियो खसीको मासु शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको छ भने चराको चिरबिरसँगै बिउजिन्छ कोशी टप्पो शीर्षकमा बाबुराम कार्कीले बराह क्षेत्रबाट लेख्नु भएको खबर छापिएको छ। भित्रीपन्नामा ट्रमा सेन्टरलाई 80 लाखको इम्प्लान्ट सहयोग शीर्षकमा खबर छापिएको छ भने राष्ट्रिय किताबखानाको क्षेत्राधिकार विस्तार गरिएको छ। सरकारले राष्ट्रिय किताबखाना निजामतीको क्षेत्राधिकार विस्तार गरी 3 किताबखानालाई एउटै बनाएको छ। यसअघि साबिकमा राष्ट्रिय किताबखाना निजामती अन्तर्गत राष्ट्रिय किताबखाना शिक्षक र राष्ट्रिय किताबखाना प्रहरी भए पनि उक्त किताबखानाका नीति कार्यक्रम र बजेट भने सम्बन्धित मन्त्रालय अन्तर्गत अलग अलग रहेका थिए। नयाँ प्रणालीबाट राहदानी सुधार गर्दै अगाडि बढ्दै शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ भने अलैँची निर्यात अहिलेसम्मकै उच्च भएको बारेमा कोकिला ढकालले इलामबाट लेख्नु भएको

0: को छ। वर्षभरि 12 लाख पर्यटक भित्रिएको बारेमा पनि गोरखापत्र दैनिकमै खबर छापिएको छ।
1: खबरमा अब विदेशका खबर। भारतको केन्द्र सरकारका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि कक्रो जनता पार्टी सीजेपीले नयाँ दिल्लीको जन्तर मन्तरमा विद्यार्थी आन्दोलन अन्त्य भएको घोषणा गरेको छ। मन्त्रीको राजीनामापछि सरकारका दुई प्रतिनिधिहरू केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले सीजेपीको प्रतिनिधि मण्डलसँग वार्ता गर्नुभएको थियो। वार्ता निष्कर्षमा पुगेपछि आन्दोलन फिर्ता लिएको हो। शिक्षा मन्त्रीको राजीनामा आत्महत्या गरेका विद्यार्थी परिवारलाई क्षतिपूर्ति र आन्दोलनरत विद्यार्थीलाई कुनै पनि कारवाही अघि नबढाउने माग अघि सारिएको थियो। त्यस्तै सीजेपीले शिक्षा र परीक्षा प्रणालीमा विभिन्न सुधारका मागहरू अघि सारेको छ। यस विषयमा थप ठोस कार्यका लागि करिब 4 सातापछि सरकार र सीजेपी बीच पुनः वार्ता हुने सहमति समेत भएको छ। इजरायली सेनाले कब्जा गरिएको वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रमा प्यालेस्टाइनीको घर घरमा छापा मारेर दर्जनौ प्यालेस्टाइनीलाई हिरासतमा लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। प्यालेस्टाइनी समाचार एजेन्सी वफाका अनुसार इजरायली सेनाले नाबलुस प्रान्तको ताल गाउँमा छापा मारेर कम्तीमा 30 जना प्यालेस्टाइनीलाई हिरासतमा लिएको हो र 1 महिनाको अवधिमा करिब अफगान शरणार्थी स्वदेश फर्किने क्रम बढेको छ। 1 महिनामा 14,539 अफगानी नागरिक र 97,277 जना शरणार्थी छिमेकी देश र पाकिस्तानबाट अफगानिस्तान फर्किएको अफगान सरकारले जनाएको हो।
0: साझा खबरमा अब खेल खबर। पुलचोकियन्स फिटनेस हबको आयोजना र इन्साइट स्पोर्ट्स नेपालको समन्वयमा एसआरसी +2 अन्तर कलेज बास्केटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ। प्रतियोगितामा 10 छात्र टिमको सहभागिता रहने आयोजकले बताएको छ। बङ्गलादेशको ढाकामा सम्पन्न 10 दक्षिण एसियाली कराँते च्याम्पियनसिपका स्वर्ण विजेता दिदी बहिनी दिया र दीक्षा तामाङ सम्मानित हुनुभएको छ। एक्स स्टेपका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले एक्स स्टेपको सोरुममा उहाँहरूलाई गिफ्ट ह्याम्पर र प्रशंसा पत्रबाट सम्मान गर्नुभयो। नेपाल एपिएम टेबल टेनिस क्लबको आयोजनामा नेपाल एपिएम डबल टेबल टेनिस च्याम्पियनसिपमा इखाछे टेबल टेनिस क्लबका राजेन्द्र श्रेष्ठ र राजु साक्यको जोडीले उपाधि जितेको छ।
1: यौनिक अल्पसंख्यकको राजनीतिक अधिकारका लागि सरकारवालाको भूमिका र अपेक्षा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नु।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब लैङ्गिक तथा यौनिक अल्पसंख्यकको राजनीतिक अधिकारको कुरा। लैङ्गिक यौनिक अल्पसंख्यकको अधिकार र राजनीतिक नेतृत्वको भूमिकाका बारेमा निलहेरा समाजका कार्यक्रम व्यवस्थापक परशु चौधरीसँग हामीले कुराकानी गरेका छौँ।
6: यो कन्टिन्यू रूपमा निलहेरा समाजले चाहिँ सेन्ट्रल लेभलबाट
7: अथवा यो निलहेरा समाजले मात्रै होइन, अरू कसैले पनि गर्न सक्छ, उनीहरूले पनि गर्नुपर्छ भन्ने
6: सबैले गर्नुपर्छ। यो त खासमा भनिदिने हो भने जस्तो उच्च ठुल्ठुला पोलिटिकल पार्टी जसको चाहिँ डिसिजन चल्छ त्यो ठाउँमा चाहिँ यो समुदायको प्रतिनिधित्व हुनु एकदमै जरुरी छ। पछिल्लो क्रममा भूमिका आइसकेपछि कतिको सहज भएको छ हाम्रो समुदायका साथीहरू एकदम सहज
7: के सहज महसुस गर्नु
6: जस्तो हामीले पनि पोलिटिकल पोलिटिक्समा छिर्न सक्ने रहेछौँ, हामीलाई पनि राजनीतिक साक्षरता चाहिन्छ, अब चाहिँ हामी पनि अगाडि आउनुपर्छ भन्ने किसिमको। पछिल्लो क्रममा के थियो भन्दा होइन, हामी यो अभियन्ता हौँ, एउटा मानव अधिकारको लागि चाहिँ हामी लड्न सक्छौँ, फलान ठाउँमा चाहिँ तेस्रो लिङ्गलाई थुन्या छ भने त्यो ठाउँमा गएर चाहिँ हामी लबी गर्न सक्छौँ मात्रै सीमित थियो भने अहिले चाहिँ पोलिटिकल इस्युजमा चाहिँ भनौँ न पोलिटिकल अलिकति राजनीतिक क्षेत्रमा चाहिँ हामी उदाउनुपर्छ भन्नेको सोच आउनु भनेको त धेरै ठुलो परिवर्तन हो।
7: त्यो सोच आएर मात्रै पुग्ने हो कि के भयो भने राजनीतिमा सक्रिय रहन र भोलि कानुन बनाउने ठाउँमा पुग्नको लागि पनि त्यो सकिन्छ भन्ने तपाईँहरूमा त्यो विश्वास छ?
6: प्रत्येक जुन निर्णायक तहहरू छ त्यो निर्णायक तहदेखि लिएर ल मेकर्सहरू उहाँलाई चाहिँ यो विषयमा के हो यो सेक्स जेन्डर सेक्सुअलिटी एलजिबिटीआइक्यू कम्युनिटिज भनेर उहाँहरू अवेर हुन जरुरी छ। प्रत्येक सेक्टर्समा चाहिँ यो समुदायलाई चाहिँ समावेशितामा ल्याएर यसको विषयमा बुझेर त्यस्तै किसिमको नीति नियम कानुनहरू चाहिँ फर्मुलेट गरिदिनु भयो भने त अफकोर्स तल त भनौँ न प्रोभिन्स लेभलमा लोकल लेभलमा त अटोमेटिकली बुझिन्छ नि त। त्यो
7: भनेको राजनीतिक दलको नेतृत्वले त्यो अवसर दिने र त्यही अनुसारको प्राथमिकता दिने काम अगाडि बढ्छ।
6: राजनीतिक दल मात्रै नभनौँ कस्तो कस्तो कानुनहरू छन् त्यो कानुनहरूमा प्रत्येकमा चाहिँ स्पेस पायो भने परिवर्तन त सम्भव नै छ नि।
7: अझै हामीले पनि गर्नुपर्ने अथवा हामीले पनि परिमार्जित भएर अगाडि बढ्नुपर्ने अथवा सङ्गठित भएर हो कि कसरी तपाईँहरू चाहिँ त्यो सामूहिकताको भावना कसरी विकास गर्दै हुनुहुन्छ?
6: यो लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको जुन समूह छ समूहमा भनौँ न एउटा समाज छ यो समाज अब मान्छे आफ्नो समुदाय कता छ होइन उतैतिर ढल्किने न हो अन्ततिर त जाँदैन नि त। जस्तो सिसजेन्डर वुमन सिसजेन्डर म्यानहरूको अब देखिहाल्नु भएको छ समुदाय आम समुदाय नै हो तर हाम्रो समुदायको लागि स्पेस जहाँनिर उसको आवाज सुनिन्छ जहाँनिर उसको चाहिँ अलिकति भनेका भनाइहरू सुनिन्छन् ती ठाउँमा गएर आफ्नो कुरा व्यक्त गर्ने न हो त्यो
0: लैङ्गिक यौनिक अल्पसङ्ख्यकको अधिकार र पछिल्लो समयमा राजनीतिक नेतृत्वको प्रतिबद्धताका बारेमा पर्सु चौधरीसँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: प्रदेशमा सत्ता सहकारीका लागि एमाले र नेकपा बीच सहमति। कर्णालीको मुख्यमन्त्रीबाट इमलाल कणेतको राजीनामा। संघीय संसदमा बिजनेसको अभाव गण्डकी प्रदेश प्रमुखद्वारा गाँजा विधेयक फिर्ता।
0: जेन्जी आन्दोलनको असर न्यायालयमा 55% मात्रै मुद्दा फर्स्योट। एक वर्षमै थपिएको 3 खर्ब सार्वजनिक ऋण 200 कर्मचारीको सरुवा अनलाइनबाटै।
1: श्रीलङ्का टापु सधैँ जोखिममा। पिपिएको पर्खाइमा 16,000 मेगावटका 281 आयोजना। डरेलधुराका किसान थोपा सिंचाई प्रविधिमा आकर्षित। डाक्टर गोविन्द केसीसँगको वार्तामा सरकार।
0: नयाँ दिल्लीमा जारी विद्यार्थी आन्दोलन फिर्ता। शिक्षा मन्त्रीको राजीनामा सँगै आन्दोलनरत विद्यार्थीलाई कुनै कारवाही अघि नबढाउने सहमति। इजरायली सेनाद्वारा दर्जनौ प्यालेस्टिनी पक्राउ।
1: र एसआरसी +2 अन्तर कलेज बास्केटबल प्रतियोगिता आजबाट सुरु। दक्षिण एसियाली कराते च्याम्पियनसिपका स्वर्ण विजेता दिदीबहिनी दिया र दीक्षा तामाङ सम्मानित। इखाचुए टेबल टेनिसको उपाधि साकेको जोडीलाई।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छबा शीर्षकको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी जो यस अगाडि एकअर्कालाई आरोप प्रत्यारोप गर्दै आएका थिए तर हिजो एकाएक प्रदेशमा सत्ता समीकरण बनाउने भनेर सहमति सार्वजनिक भएको छ। यहाँ एउटा बन्द कोठा छ। बन्द कोठाभित्र एमाले अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्ड जस्ता देखिने व्यक्ति दुईटा कुर्सीमा बसेर आमने सामने हुँदै त्यहाँ चेस खेलिराखेको जस्तो देखाइएको छ। बाहिरपट्टि ढोकाबाट एकजना व्यक्ति भित्र प्रवेश गर्न खोज्दै गर्दा त्यहाँ भित्रै रहेका एकजना व्यक्तिले केही भन्दैछन् भित्रतर्फ देखाउँदै। तल यस्तै लेखिएको छ, प्रदेश खेलिरहनु भएको छ क्या? अनि यति नै नखेल्ले कसरी दिन बिताउने त उहाँहरूले?
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
10: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा सावित्री गिरीको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू। नेपालगञ्जका चौकहरूमा ऐतिहासिक शालिगको पुनर्स्थापना, मेयर विष्टद्वारा विभिन्न चौकका 6 शालिग अनावरण। बाँकेमा 3 अर्ब विकास बजेट फ्रिज, विगत 5 वर्षदेखि नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्य पुरा गर्न सकेन। कर्णालीका मुख्यमन्त्री कणेलद्वारा राजीनामा, पहिरो हटाइएपछि कर्णाली राजमार्ग सञ्चालनमा। र बाँकेको डुडुवा स्थित जयन्दु बाल सुधार गृहका अधिकांश बालकमा छाला रोगको संक्रमण, चुनावी तयारीमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ।
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श, र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6, फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 साउन 10 गते आइतबार, आज नेपालगञ्ज आसपास क्षेत्रको मौसम सामान्य रहेको छ। आज बिहानैदेखि बादल हटेर घाम लागेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 28 डिग्री सेल्सियस र अधिकतम तापक्रम 35 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा केही स्थानमा बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। मध्य प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। आन्दोलनका निशाना बनेर क्षतिग्रस्त ऐतिहासिक शालिगहरूको पुनर्निर्माण भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले पुनर्निर्माण गरेको सबै शालिग हिजो एकै दिन नगर प्रमुख प्रशान्त विष्टले 15 मिनटको समयान्तरणमा अनावरण गर्नुभयो। शालिगको पुनर्स्थापनाले नगरलाई सुन्दर बनाउनुका साथै आपसी सद्भावको सञ्चार गरेको छ। पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नयाँ अर्धको शालिग पनि स्थापना गरी शनिबार नै उद्धान सहित सार्वजनिक गरिएको छ। उपमहानगरपालिकाका अनुसार शालिग पुनर्निर्माण र चोकहरूको सौन्दर्यीकरणमा करिब 78 लाख रुपियाँ खर्च भएको छ। नगर प्रमुख विष्टले हिजो कर्मशः पूर्व प्रधानमन्त्री सुशील कोइराला, 2046 सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंह, प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला, राजा वीरेन्द्र वीरविक्रम शाह, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र 2062 जनआन्दोलनका क्रममा सहित सेतुबिकका शालिग अनावरण गरेका हुन्। 1.5 घण्टाभित्रै औपचारिक रूपले 6 शालिग अनावरण गरिएको छ। शालिग अनावरण सकिएपछि नगर प्रमुख विष्टले सेतुबिक चोकमा ऐतिहासिक व्यक्तित्वहरूको सम्मानसँगै सार्वजनिक सम्पदाको संरक्षण गर्नु उपमहानगरपालिकाको दायित्व भएको बताउनुभयो। उहाँले भन्नुभयो, इतिहास हाम्रो साझा सम्पत्ति हो, यसलाई संरक्षण गर्नु नेपालगञ्ज उपमहानगरपालिकाको दायित्व र कर्तव्य हो। उहाँले अर्को प्रसङ्गमा भन्नुभयो, देश र समाजका लागि महत्त्वपूर्ण योगदान दिएका व्यक्तिहरूको सम्मान गर्दै उनीहरूको विचार आदर्श र योगदान भावी पुस्तासम्म पुर्याउने उद्देश्यले शालिग पुनः अनावरण गरिएको हो। गणेशमान चोक, बिपी चोक, पुष्पलाल चोकका शालिग गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा तोडफोड गरिएका थिए। सुशील कोइरालाको शालिग नयाँ निर्माण गरिएको हो। राजा वीरेन्द्रको शालिग भने 2062-63 को जनआन्दोलनमा तोडफोडपछि हटाइएको थियो। त्यसपछि राजावादी समर्थकहरूले पटक पटक शालिग स्थापना गर्ने प्रयास गरे पनि सहमति जुट्न सकेको थिएन। 2062-63 को जनआन्दोलनका क्रममा तत्कालीन निर्माणाधीन ज्ञानेन्द्र चोक भत्काउने क्रममा बाँकेको खजुराकी सेतो विकको मृत्यु भएको थियो। आन्दोलनपछि सो स्थानको नाम सहित सेतु विक चोक राखी उहाँको शालिग स्थापना गरिएको थियो। दैनिक नेपालगञ्जमा खबर छ। मुलुकको प्रमुख स्थल नाकामध्ये एक नेपालगञ्ज भन्सार कार्यालयले पछिल्लो 5 आर्थिक वर्षमध्ये कुनै पनि वर्षमा सरकारले निर्धारण गरेको राजस्व लक्ष्य पुरा गर्न सकेको छैन। तथ्याङ्कले लक्ष्य र वास्तविक असुलीबीच उल्लेख्य अन्तर देखाएको छ। कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2078-79 25,21,06,62,000 रुपियाँ राजस्व उठाउने लक्ष्य दिएको थियो, तर कार्यालयले 22,31,83,08,000 रुपियाँ मात्र सङ्कलन गर्न सक्यो, जुन लक्ष्यको 88.53% हो। पछिल्ला 5 वर्षमध्ये यो नै लक्ष्य प्राप्तिको सबैभन्दा उच्च उपलब्धि हो। आर्थिक वर्ष 2079-80 भने अवस्था झन् कमजोर बन्यो। 29,32,95,39,000 रुपियाँ लक्ष्य दिएकोमा 18,11,61,75,000 रुपियाँ मात्र राजस्व उठ्न सफल भयो। यस वर्ष लक्ष्यको 62.5% मात्र राजस्व सङ्कलन भएको देखिन्छ, जुन 5 वर्षकै सबैभन्दा न्यून उपलब्धि देखिएको छ। विगतमा 5 वर्षदेखि निरन्तर ओह्रालो भन्सार शीर्षकमा दैनिक नेपालगञ्जले खबर लेखेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री एमलाल कडेलले राजीनामा दिनुभएको छ। हिजो बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा घोषणा गर्नुभएको हो। गत असार 32 गते काङ्ग्रेस र नेकपाका 16 सांसदले मुख्यमन्त्री कडेल विरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए। हिजो दिउँसो 3 बजे मुख्यमन्त्रीले प्रदेश सभामा अविश्वास प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि बैठक आह्वान गरिएको थियो। गत असार 31 गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल काङ्ग्रेसका 4 मन्त्रीहरूले सामूहिक राजीनामा दिनुभएको छ। आर्थिक मामिला मन्त्री राजविक्रम शाह, जलस्रोत विकास मन्त्री विजय बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले राजीनामा दिनुभएको हो। कर्णेल 2080 साल चैत्र 27 गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। कालीकोटको शुभकालिका गाउँपालिका 1 स्थित गोगनी खोलामा अविरल वर्षापछि खसेको ढुङ्गा, माटो र लेदोयुक्त पहिरो हटाइएपछि कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। गैराती करिब 8 बजेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको राजमार्ग सडक डिभिजन कार्यालयको डोजर प्रयोग गरी पहिरो पन्छाएपछि दुवैतर्फ सवारी साधन सञ्चालनमा आएका हुन्। राजमार्ग अवरुद्ध हुँदा यात्रुवाहक तथा मालवाहक सवारी साधन बाटोमै रोकिएका थिए। सडक खुलेसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ प्रस्थान गरेका छन्। गत आर्थिक वर्ष 2082-83 बाँके जिल्लाको विकासका लागि आएको करिब 3 अर्ब रुपियाँ बजेट खर्च हुन नसकी फिर्ता भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय कोलेनिका नेपालगञ्जका अनुसार सङ्घ र प्रदेश सरकारका प्राप्त पुँजीगत विकास बजेटमध्ये 2,99,27,470 रुपियाँ खर्च हुन नसके फ्रिज भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख कोष नियन्त्रक सर्वोदय उपाध्यायका अनुसार सङ्घीय सरकारतर्फको 1,11,41,131 रुपियाँ र प्रदेश सरकारतर्फको 1,08,26,59,339 रुपियाँ पुँजीगत बजेट खर्च हुन नसकी फिर्ता भएको हो। कुलेनिकाका अनुसार त्यसअघिको आर्थिक वर्ष 2081-82 पनि 2 अर्बभन्दा बढी पुँजीगत बजेट खर्च हुन नसकी फिर्ता भएको थियो। उक्त आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारको गरी 2,18,17,58,272 रुपियाँ पुँजीगत बजेट खर्च नभएको हो। आर्थिक वर्ष 2081-82 सङ्घीय सरकारतर्फको 1,36,33,54,139 रुपियाँ र प्रदेश सरकारतर्फको 41,84,00,00 4,113 रुपियाँ पुँजीगत बजेट खर्च हुन नसकी फिर्ता भएको थियो। गोर्खापत्र अनलाइनमा खबर छ, पश्चिम डायरीमा नेपालगञ्जमा हेल्थ इमर्जेन्सी कल सेन्टर स्थापनाको आवश्यकता।
5: नेपालगञ्ज पनि कतिपय यस्ता घर स्थानहरू छन् जिनलाई चाहिँ अस्पताल हुने उपचारको त्यसमा भएका सुविधा विज्ञहरूको बारेमा कुनै पनि जानकारी छैन, त्यस्ताहरूको लागि यो धेरै नै उपयोगी हुन्छ।
0: लगायतका खबर सुनाउन अझ बाँकी नै छन्, तपाईँ कृष्ण सार एफएमको साथमै रहनुहोला।
6: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
7: डाक्टर प्रवीण कुमार गुप्ता कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
6: डाक्टर राहुल मिश्र कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
7: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
6: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
7: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
6: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
7: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
6: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
7: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
6: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24551।
0: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
1: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भइयो।
0: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
1: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
0: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
1: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदेऊ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ र उनी पढेर सक्षम भएपछि मात्रै विवाह बारे सोच्नेछु।
8: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
9: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM द्वारा जनहितमा जारी सन्देश।
3: यो कृष्णसार FM
4: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार FM 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार FM.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री। पहाडका दुर्गम गाउँदेखि तराईसम्म आकस्मिक बिरामी वा दुर्घटनाका घाइतेलाई उपचारका लागि नेपालगञ्ज ल्याउने गरिएको छ। तर बिरामीलाई कुनै अस्पताल लैजाने, कहाँ जाने भन्ने अन्यताका बिच अहिले कल सेन्टर स्थापना गरिएको छ। निशु जोशीको रिपोर्ट।
10: आपतकालीन स्वास्थ्य सेवामा समय नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ। तर नेपालगञ्ज आउने धेरै बिरामीका आफन्त सही अस्पतालको जानकारी नपाउँदा अन्यलमा पर्ने गरेका छन्। यही समस्यालाई मध्यनजर गर्दै लायन्स क्लब अफ नेपालगञ्ज युनिटीले हेल्थ इमर्जेन्सी कल सेन्टरको आवश्यकताबारे सरकारवालाहरूसँग छलफल गरेको छ। प्लास्टिक सर्जन तथा सामाजिक अभियन्ता डाक्टर विनोद कर्णले आकस्मिक स्वास्थ्य कल सेन्टर स्थापना भए बिरामीलाई उपयुक्त अस्पताल, विशेषज्ञ चिकित्सक, एम्बुलेन्स, आइसियू र भेन्टिलेटरको जानकारी तत्काल उपलब्ध गराउन सकिने बताउनुहुन्छ।
5: नेपालगञ्जकै पनि कतिपय यस्ता घर स्थानहरू छन् जिनलाई चाहिँ अस्पताल हुने उपचारको त्यसमा भएका सुविधा विज्ञहरूको बारेमा कुनै पनि जानकारी छैन, त्यस्ताहरूको लागि यो धेरै नै उपयोगी हुन्छ।
10: अस्पतालमा पुग्दा उपचारमा ढिलाइ हुने, अनावश्यक खर्च बढ्ने र बिरामीको ज्यान समेत जोखिममा पर्ने अवस्था अन्त्य गर्न 24 घण्टा सञ्चालन हुने कल सेन्टर आवश्यक छ। यसको नेतृत्व स्थानीय सरकारले लिनुपर्ने मधुसूदन शर्मा बताउनुहुन्छ।
11: त्रुटिले गर्दाखेरि नै आजको यो 21 औं शताब्दीमा नेपालमा नेपाली जनताले, पहाडका जनताले डाक्टर खोज्न पर्यो भनेपछि यस नेपालगञ्जमा आएर भौतारिन नपरोस् भन्ने अवधारणा साथ यहाँको स्थानीय सरकारले कम्तीमा यति मिनिमम काम त गर होइन भनी भनिआउने साथीहरूले पनि गर्नुपर्छ। यसमा हामी लायन्स तिमीलाई सहयोग गर्न तयार छौँ, लायन्स क्लब अफ युनिटी म यो गर्न तयार छु भन्ने उद्देश्यको साथ आज अवधारणा पत्र लायन्स क्लब युनिटले ल्याएको छ।
10: प्रस्तावित कल सेन्टरले बिरामीको अवस्था अनुसार प्राथमिक उपचारको परामर्श, एम्बुलेन्स समन्वय, अस्पतालको बेड तथा विशेषज्ञ चिकित्सकको उपलब्धताबारे सूचना दिने व्यवस्था गर्ने अवधारणा अघि सारिएको छ।
5: स्थानीय तहबाट यसलाई सञ्चालन गर्न सक्यो भनेदेखि पक्कै पनि हामी कहाँ आउने जुन आगन्तुक जिल्लाबाट साह्रै नै चाहिँ आश लिएर आफ्नो बिरामीलाई बचाउन जुन आएका हुन्छन् त्यो त्यसको लागि साह्रै नै टेवा पुग्छ। पश्चिम नेपालकै मात्र नभएर लाग्छ नेपालको अरू भागको पनि यो स्वास्थ्यको हब नबल्ला भन्न सकिँदैन।
10: सरकारवालाहरूले यो अभियानलाई सफल बनाउन स्थानीय सरकार, स्वास्थ्य संस्था र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
11: रात बिरातमा चिकित्सकलाई फोन गर्नुभन्दा सम्बन्धित व्यक्ति जो स्टेटमै हुनुहुन्छ त्यहाँ फोन गरेर समय बचाउने र समयमै बिरामीलाई उपचार गराउने र समय अस्पतालमा पुग्ने माध्यम भनेको यो एप्स हो। यसले बिरामीहरूको लागि एउटा जीवन बचाउने एउटा ठुलो माध्यमको रूपमा यो एप्स हुनेछ भन्ने मैले विश्वास दिएको छु। लायन्स क्लब इन्टरनेसनलले यसलाई चाहिने आवश्यक एम्बुलेन्स लायन्स क्लब इन्टरनेसनलबाट हामी ग्रेडको रूपबाट ल्याएर हामी डोनर दिन सक्छौँ, सहकार्य गर्न सक्छौँ, लायन्स अगाडि जान सक्छ। यति कुरा प्रतिबद्धता व्यक्त गर्दै म
12: र हामी सामाजिक सेवामा, सामाजिक क्षेत्रमा, सामाजिक अभियानमा लागेका मानिसहरूका लागि यो काम अगाडि बढाउन सकियो भने, यो अवधारणाले सार्थकता प्राप्त गर्न सक्यो भने भाग्यमानी हुन्छौँ।
10: पश्चिम नेपालको प्रमुख स्वास्थ्य केन्द्रका रूपमा विकास हुँदै गएको नेपालगञ्जमा हेल्थ इमर्जेन्सी कल सेन्टर स्थापना भए आपतकालीन स्वास्थ्य सेवा अझ छिटो व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
0: रिपोर्टपछि अब बाँकी समाचार। आगामी भदौ 1 गते हुने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागि सदस्यता नवीकरण अवधि सकिएको हो। नयाँ सदस्यता वितरण यसअघि नै रोकिएकोमा पुरानो सदस्यता नै नवीकरण अवधि पनि हिजो शनिबार सकिएको छ। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले सदस्यता नवीकरण सकिएको जानकारी दिनुभयो। नवीकरण भएका सदस्यको ठेली सङ्घमा बुझाइएको छ। अब एन्ट्रीपछि कुल व्यवसायको मतदाता सङ्ख्या एकैन हुन्छ। उहाँले भन्नुभयो, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनमा अध्यक्ष पदमा प्रजातान्त्रिक उद्योग व्यवसाय सङ्घले सञ्जय थापालाई अध्यक्ष पदमा उम्मेद्वार बनाउने यसअघि सार्वजनिक गरिसकेको छ। त्यस्तै समावेशी साझा समूहबाट चिरञ्जीवी ओलीको नाम अध्यक्ष पदमा चर्चामा रहेको छ। बाँकेको डुडुवा गाउँपालिका छ आसमानपुर स्थित जयन्दु बाल सुधार गृहमा रहेका कानुनी विवादमा परेका अधिकांश बालकमा छाला रोगको संक्रमण देखिएको छ। भेरी अस्पताल नेपालगञ्जले आफ्नो 136 औं वार्षिक उत्सवका अवसरमा सञ्चालन गरेको निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा गरिएको स्वास्थ्य परीक्षणबाट यस्तो अवस्था सार्वजनिक भएको हो। भेरी अस्पतालले एडभोकेसी फोरम नेपाल र जयन्दु बाल सुधार गृहसँगको समन्वयमा सञ्चालन गरेको शिविरमा बाल सुधार गृहमा रहेका 173 बालकमध्ये 98 जनाको विशेषज्ञ स्वास्थ्य परीक्षण गरी निशुल्क औषधि वितरण गरिएको थियो। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमै रहनुहोला।
13: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
14: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि। हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
15: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर, बाँके। सम्पर्क नम्बर 081414007 र 98482369।
16: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
14: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580-3479 र 98480-2180।
17: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
18: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
17: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
18: सम्पर्क 97051148 70।
17: सोफा हब नेपालगञ्ज,
18: विश्वासमा नम्बर 1,
17: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्ण सार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्ण सार एफएम .com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। विद्यार्थी सङ्ख्या निरन्तर बढ्न थालेपछि नेपालगञ्ज उपमहानगरपालिका 18 स्थित देउता दिन माध्यमिक विद्यालयमा करिब 58 लाख रुपियाँको लागतमा निर्माण गरिएको 4 कोठे नयाँ शैक्षिक भवन हिजो उद्घाटन गरिएको छ। यता नेपालगञ्ज स्थित एकीकृत जाँच चौकी ICP परिसरमा हिजो विभिन्न जातका 500 बिरुवा रोपिएको छ। रोटरी क्लब अफ सेन्टर बाँकेको आयोजना तथा एकीकृत जाँच चौकी नेपालगञ्ज भन्सार एजेन्ट सङ्घ नेपालगञ्ज एकाइ र TIS एलर्ट्स लोजी पार्क प्रालीको सहयोगमा वृक्षारोपण गरिएको हो। अछामी सेवा समाज बाँकेले सार्वजनिक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको छ। समाजका अध्यक्ष पुष्कर बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा 50 पेन्ट रगत सङ्कलन भएको छ। नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखाका संस्थापक सभापति स्वर्गीय मिलन सापकोटाको योगदानको सम्मान स्वरूप निर्माण गरिएको शालिग हिजो अनावरण गरिएको छ। करिब 2,20,000 रुपियाँभन्दा बढी लागतमा निर्माण गरिएको शालिग उपशाखाको कार्यालय परिसरमा स्थापना गरिएको हो। बाजुराको बढीमालिका नौका बाढी पहिरो पीडित राहतको पर्खाइमा छन्। अविरल वर्षाका कारण त्यहाँ 23 घरमा बसोबास गर्दै आएका झन्डै 40 परिवार विस्थापित बनेका छन्। मुगुको मुगुम कार्मारोङ गाउँपालिका 5 पुलु बजारमा घरमाथिबाट ढुङ्गासहितको पहिरो खस्दा 3 वर्षीय बालकको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। हिजो बिहान करिब 4 बजे मुगुम कार्मारोङ गाउँपालिका 5 पुलु बजार स्थित पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका छायानाथ राणा नगरपालिका 13 त्रिपका 32 वर्षीय जगन्नाथ बडवाल र उहाँकी 27 वर्षीय श्रीमती सिर्जना बडवाल र 3 वर्षीय छोरा रमेश बडवाल सुतिरहेको अवस्थामा घरमाथिबाट ढुङ्गासहितको पहिरो खसेको थियो। प्राकृतिक विपदको उच्च जोखिममा रहेको कर्णाली प्रदेशका स्थायी बासिन्दा तथा प्रदेशभित्र कार्यरत नागरिकलाई प्राकृतिक विपदबाट हुने मानवीय क्षतिविरुद्ध सामूहिक दुर्घटना बिमाको दायरामा ल्याइएको छ। 16,88,412 जना कर्णालीवासी बिमाको दायरामा समेटिएका छन्। कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय बिमा कम्पनी लिमिटेड बीच भएको सम्झौता अनुसार प्रदेशभरका नागरिकका लागि प्राकृतिक विपद जोखिम सामूहिक दुर्घटना बिमा कार्यक्रम लागू गरिएको हो। हुम्ला र मुगु जिल्लाको सिमाना नेरघाटमा मुगुको सोर गाउँपालिका 5 लाई जोड्ने बेली ब्रिज निर्माण सम्पन्न भएको छ। पुल सञ्चालनमा आएसँगै मुगुका स्थानीय कर्णाली करिडोरसँग प्रत्यक्ष रूपमा जोडिएका छन्। पुल निर्माणपछि मुगुको नेर र ताजा बस्तीका स्थानीयवासी वर्षौँदेखि तुइन र झोलुङ्गे पुलको भरमा यात्रा गर्नुपर्ने बाध्यताबाट मुक्त भएका छन्। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। नेपालगञ्जका चोकहरूमा ऐतिहासिक शालिगको पुनर्स्थापना, मेयर विष्टद्वारा विभिन्न चोकका 6 शालिग अनावरण,

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामी छाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामी छाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।

0: मेगाहर्ज कृष्णसार जतिको तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जतिको तेज
4: अबुई सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले
5: नातिउ छोरा सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन ल ऊ आफ्नो बाटो गइहाल्यो नि केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्
4: विषालु हो कि होइन कसरी चिन्ने त आमा
5: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन एउटा हुन्छ करेत जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ यसले टोक्दा नदुख्न सक्छ तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ अर्को हुन्छ गोमन जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुनसक्छ अनि अर्को हरियौ जातिको सर्प यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प यसले डसेको बिरामी कमै मात्र पाइन्छ तर यसको डसाइ एकदम खतरनाक हुन्छ
6: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन् बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ
7: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन् तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
8: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै

पीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: California. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
5: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
4: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
5: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
4: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
6: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
4: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
7: आज म एकदम खुसी छु।
6: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
7: आज मैले रेडियो कृष्णसारमा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भुल्ली नै बाबालाई भनेर जान्छु।
6: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौ।
7: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
6: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
7: ल सुन, त्यसो भए 98 580 40 388, 98 045 086 26 र 98 580 85 040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
6: ल ल हुन्छ हुन्छ, ल
8: भर्ना खुल्यो।
9: एस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
8: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम,
10: ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू।
9: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
10: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
9: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल एयरलाइन्स रिसोर्ट क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस फुड एन्ड बेभरेज इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
10: बिआइटिएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, आइटी म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाण पत्रका लागि बलियो आधार।
9: बिबिएस ब्याचलर अफ बिजनेस स्टडिज राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
10: बिएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क गैर सरकारी संस्था एनजिओ अस्पताल विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
9: ब्राइटल्यान्ड कलेजका विशेषताहरू, अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, एसीको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
10: नोट, बिएचएम र बिआइटिएम को सिमेट फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10 पासाङ लामु रोड, फोन नम्बर 081532207 र 081532602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
11: यो कृष्ण सार एफएम
12: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टर्नल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: böyle konuya. Extreme energy drink.
1: Dayı, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
4: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
4: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081536465 98239806665 र 98482804665 नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।

0: कर्मचारी आवश्यकता बारे सूचना। यस बहुद्देशीय कृषि कम्पनीलाई केही कर्मचारी आवश्यक परेकाले तलको ठेगानामा सम्पर्क राख्नुहोला। तपसिल पद सामाजिक परिचालक, आवश्यक संख्या 10 जना, बाँके 3 जना, बर्दिया 3 जना, दाङ 2 जना, कपिलवस्तु 2 जना र रूपन्देही 2 जना। पद कम्प्युटर अपरेटर 1 जना, कम्प्युटरमा दक्ष वा डिप्लोमा गरेको। काम गर्ने स्थान बाँके र बर्दियाका सबै पालिकाहरू। आवश्यक योग्यता +2 पास भई सवारी साधन चलाउन जान्ने। तलब कामको आधारमा हुनेछ। फिल्डमा गर्नुपर्ने कार्य व्यवसायिक किसान समूह निर्माण गर्नुपर्ने 6 देखि 12 महिनासम्म। त्यसपछि कम्पनीले अन्य पदमा कामको मूल्याङ्कन गरी बढुवा गर्नेछ। सोही बमोजिम तलब भत्ता पनि थप वृद्धि हुनेछ। किसान समूह निर्माण भएपछि सामूहिक कृषि व्यवसायको लागि डाटा संकलन फारम भरी कम्पनीलाई बुझाउनु पर्नेछ। सम्पर्क ग्रीन रोज बहुद्देशीय व्यवसायिक कृषि फर्म प्राली, नेपालगञ्ज, बाँके। मोबाइल नम्बर 97638918 45।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97051148 70।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: यो कृष्णसार एफएम
4: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बिबिएस र शिक्षाशास्त्र संकायतर्फ बिएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
4: खरिद बिक्रीको सूचना सूचना सूचना। घर जग्गा चाहियो, घर जग्गा चाहियो। यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका 1 धम्बोजी विशाल चोक नजिक तेजनगर र बस पार्क आसपास, भेरकुटी नगर, न्यू रोड, कारकादो आसपास, होटल सिद्धार्थको पछाडि अगाडि बाँके गाउँमा 1 तले 2 तले र 3 तलेसम्मको घर चाहियो। साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला। जग्गा चाहियो। नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10 देखि 15 कट्ठा जग्गा चाहियो। खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र बर्दिया, गुलरिया, दाङ, राजापुर, बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो। भाडामा दिने भए 5 देखि 10 बिघा चाहियो। घर घडेरी बिक्रीमा नेपालगञ्ज, भिरकुटी नगर, बिलासपुर, राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्न राजमार्गदेखि 1-2 किलोमिटर ओरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन्। कोहलपुर मदनचोक बनकटुवामा जग्गा बिक्रीमा छ। खजुरा गाउँपालिका, डी गाउँ, सी गाउँ, सैनिक, राधापुर, सीतापुर, रिमझिमचोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर, डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कट्ठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ। साथै रूपन्देही जिल्लाको भैरहवा र पड्कौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र, दाङको घोराई, तुलसीपुर र लमहीमा 5 बिघादेखि 30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ। कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। यस कम्पनीबाट घर, बिल्डिङ, ठुला कम्पनीहरू, दक्ष जनशक्तिबाट छिटो सरितो निर्माण गरिन्छ। साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ। तुरन्त सम्पर्क गर्नुहोला। पूर्णिमा मालिका, रियल इस्टेट प्राली, नेपालगञ्ज, बाँके। सम्पर्क कार्यालय रूपन्देही बुटवल। मोबाइल नम्बर 98685852228।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: California. Extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके। सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ। उत्कृष्ट शिक्षा कहाँ पाइएला?
3: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
2: हाम्रा विशेषताहरू:
3: अनुभवी तथा दक्ष शिक्षक भएको,
2: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
3: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
2: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
3: वातानुकूलित कक्षा कोठा,
2: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
3: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
2: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
3: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: ए विवेक त्यो लामो घाँसको झारतिर नजाऊ है
5: आइया मरे नि बाबा आइया
4: ए साथी हो एकछिन फुटबल बन्द गर त विवेकलाई के भयो उता झारतिर नजाऊ भनेको थिए
6: ल हेर त सर्प भाग्यो त्यता टोक्यो के के हो विवेकलाई अरे स्कुलको फुटबल हेर्न आएको झन् के दुर्दशा पो आइपऱ्यो
5: ल न मलाई त सापले टोक्यो नि मर्ने भए म
4: विवेक नाति साथी ल शान्त भएर बस धेरै नचलिकन बस हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौँ ए पारस ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त
6: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ धेरै झल्याङ झुरुङ नगराइकन मेरो यो कापीले उसलाई हम्किदिन्छु पिटौलामै टोकेछ सुन्निँदैछ टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है
4: खै त म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु खै खै
6: हुन्छ रोशन म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु
7: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
9: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: Chico y Leponia.
1: Extreme Energy Drink.
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
2: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
3: सम्पर्क 97051148 70।
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर 1,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।
4: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
5: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
4: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
5: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
4: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
6: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
4: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580 36 577, 98580 28195 र 98580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: खरीद बिक्रीको सूचना सूचना सूचना घर जग्गा चाहियो घर जग्गा चाहियो यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका एक धम्बोजी विशाल चोक नजिक तेजनगर र बस पार्क आसपास भेरकुटी नगर न्यू रोड कारकादो आसपास होटल सिद्धार्थको पछाडि अगाडि बाँके गाउँमा एक तले दुई तले र तीन तलेसम्मको घर चाहियो साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला जग्गा चाहियो नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10 देखि 15 कट्ठा जग्गा चाहियो खजुरा गाउँपालिका बैजनाथ गाउँपालिका कोहलपुर नगरपालिका जानकी गाउँपालिका र बर्दिया गुलरिया दाङ राजापुर बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो भाडामा दिने भए 5 देखि 10 बिघा चाहियो घर घडेरी बिक्रीमा नेपालगञ्ज भिरकुटी नगर बिलासपुर राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्न राजमार्गदेखि 1-2 किलोमिटर ओरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन् कोहलपुर मदनचोक बनकटुवामा जग्गा बिक्रीमा छ खजुरा गाउँपालिका डी गाउँ सी गाउँ सैनिक राधापुर सीतापुर रिमझिम चोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कट्ठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ साथै रूपन्देही जिल्लाको भैरहवा र पड्कौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र दाङको घोराई तुलसीपुर र लमहीमा 5 बिघादेखि 30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला यस कम्पनीबाट घर बिल्डिङ ठुला कम्पनीहरू दक्ष जनशक्तिबाट छिटो सरितो निर्माण गरिन्छ साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ तुरन्त सम्पर्क गर्नुहोला पूर्णिमा मालिका रियल इस्टेट प्राली नेपालगञ्ज बाँके सम्पर्क कार्यालय रूपन्देही बुटवल मोबाइल नम्बर 98-86-85-228
1: भर्ना खुल्यो
2: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ
1: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू
2: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने
1: किन रोज्ने ब्राइटल्यान्ड कलेज
2: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट अनुभवी शिक्षकद्वारा व्यावहारिक तथा गुणस्तरीय शिक्षा इन्टर्नसिप तथा रोजगारीमा सहयोग होटल एयरलाइन्स रिसोर्ट क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस फुड एन्ड बेभरेज इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान
1: बिआइटिएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन सफ्टवेयर डेभलपर आइटी म्यानेजमेन्ट डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार
2: बिबिएस ब्याचलर अफ बिजनेस स्टडिज राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम बैंकिङ व्यवसाय लेखा वित्त मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन वित्त बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार
1: बिएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क गैर सरकारी संस्था एनजिओ अस्पताल विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर समाज सेवा नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर
2: ब्राइटल्यान्ड कलेजका विशेषताहरू अनुभवी तथा दक्ष प्राध्यापक कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग एयर कन्डिसनर एसीको सुविधा समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श
1: नोट बिएचएम र बिआइटिएम को सिमेट फार्म पनि खुलिसकेको जानकारी गराइन्छ सम्पर्क ब्राइटल्यान्ड कलेज नेपालगञ्ज 10 पासाङ लामु रोड फोन नम्बर 081-532-07 र 081-535-602 इमेल blc.npj@gmail.com वेबसाइट brightlandcollege.edu.np
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: खुशीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
1: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, न्यूरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
0: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
1: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
0: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
1: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
0: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
1: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
0: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
0: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24551।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो। कहाँ जाने होला?
4: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
3: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
4: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98-448-87-535 र 98-082-54-037।

0: Jelly Bunny, yeah. Extreme energy drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081-535-717।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
2: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
2: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: कर्मचारी आवश्यकता बारे सूचना सूचना सूचना। यस बहुद्देशीय कृषि कम्पनीलाई केही कर्मचारी आवश्यक परेकाले तलको ठेगानामा सम्पर्क राख्नुहोला। तपसिल पद सामाजिक परिचालक आवश्यक संख्या 10 जना, बाँके 3 जना, बर्दिया 3 जना, दाङ 2 जना, कपिलवस्तु 2 जना र रूपन्देही 2 जना। पद कम्प्युटर अपरेटर 1 जना, कम्प्युटरमा दक्ष वा डिप्लोमा गरेको। काम गर्ने स्थान बाँके र बर्दियाका सबै पालिकाहरू। आवश्यक योग्यता +2 पास भई सवारी साधन चलाउन जान्ने। तलब कामको आधारमा हुनेछ। फिल्डमा गर्नुपर्ने कार्य व्यवसायिक किसान समूह निर्माण गर्नुपर्ने 6 देखि 12 महिनासम्म। त्यसपछि कम्पनीले अन्य पदमा कामको मूल्याङ्कन गरी बढुवा गर्नेछ। सोही बमोजिम तलब भत्ता पनि थप वृद्धि हुनेछ। किसान समूह निर्माण भएपछि सामूहिक कृषि व्यवसायको लागि डाटा संकलन फारम भरी कम्पनीलाई बुझाउनु पर्नेछ। सम्पर्क ग्रीन रोज बहुद्देशीय व्यवसायिक कृषि फर्म प्रणाली नेपालगञ्ज बाँके। मोबाइल नम्बर 97638918 45।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699564581।
3: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
4: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
3: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
5: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
6: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480 26435।

0: Chico y Leponia.
1: Extreme energy drink.
2: आज म एकदम खुसी छु.
3: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
2: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने. मलाई त्यहाँको विशेषता एकदम मन पर्यो. म त भुल्लिने बाबालाई भनेर जान्छु.
3: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौँ.
2: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ. अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्. यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ. अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
3: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त. अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु.
2: ल सुन, त्यसो भए 98580 40388, 98045086 26 र 98580 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है.
3: ल ल हुन्छ हुन्छ ल.
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज.

खबरमा अब पूरा खबर। नेपाल विद्युत प्राधिकरणले आर्थिक ऐन 2063 अनुसार असार 1 गतेदेखि 32 गतेसम्मको विद्युत खपतमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विभागलाई पत्राचार गरेर विद्युत प्राधिकरणले मासिक रूपमा खपत भएको विद्युतको रिडिङका आधारमा बिलिङ गर्दै आएकोले असार 1 गतेदेखि 32 गतेसम्मको खपतको बिलिङ 2083 साउन 1 गतेदेखि भएको खण्डमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने विषयमा स्पष्ट पार्न अनुरोध गर्नु गरेको हो। विद्युत ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले मूल्य अभिवृद्धि करको विषयमा भएको दुविधाका विषयमा प्रष्ट पार्नका लागि प्राधिकरणसँग अनुरोध गरेसँगै कानुनी र व्यावहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिनुभएको थियो। सरकारले साउनदेखि 50 युनिटभन्दा बढी विद्युत उपभोग गर्ने उपभोक्ताको महसुलमा 5% मूल्य अभिवृद्धि कर अर्थात् भ्याट लागू गर्ने नीति लिएको छ। तर यस विपरीत असार महिनाकै बिजुलीको बिलमा समेत नयाँ कर जोडिएको भन्दै उपभोक्ताले असन्तुष्टि जनाउँछ आएका छन्। मन्त्री श्रेष्ठले कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा जोड दिँदै देखिएका अन्यल तत्काल समाधान गर्न निर्देशन समेत दिनुभएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रदेश सरकारमा सहकार्य गर्दै 5 प्रदेशमा नेतृत्व बाँडफाँड गर्ने सहमति गरेका छन्। सहमति अनुसार कोशी, बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन्। मधेस र गण्डकी प्रदेशमा भने अन्य दलसँग परामर्श गरेर सरकारको स्वरूप तय गर्ने सहमति भएको छ। दुवै दलले राजनीतिक स्थिरता, सुशासन र विकासका लागि सहकार्य गर्ने बताएका छन्। काङ्ग्रेसले भने 3 दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त नभएको भन्दै अस्वीकार गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सहमति पत्रमा मधेस र गण्डकी प्रदेशमा अन्य राजनैतिक दलसँग परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख छ। ती प्रदेशमा काङ्ग्रेसले सरकारको नेतृत्व गरिरहेको छ। त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुने अवस्था छैन। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाले उत्पन्न समस्या समाधान गर्दै सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको एमाले र नेकपाको भनाइ छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष 82-83 झण्डै 4500 व्यावसायिक फर्म अनुगमन गरेको छ। विभागले हालै सार्वजनिक गरेको वार्षिक कार्यप्रगति विवरण अनुसार देशभर 965 अनुगमन टोली परिचालन गरी कुल 4481 व्यावसायिक फर्म अनुगमन गरिएको थियो। उपभोक्ता संरक्षण ऐन 2075 तथा नियमावली 2076 बमोजिम गरेको बजार अनुगमनको क्रममा 537 व्यावसायिक फर्मलाई कारवाहीसहित जरिवाना

तिराएको हो। बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीबाट 2,61,23,300 रुपियाँ जरिमाना असुल गरेको विभागको तथ्याङ्क छ। अनुगमन गरिएका मध्ये सबैभन्दा धेरै अर्थात् 3,462 फर्मलाई सचेत गराउँदै आवश्यक निर्देशन दिएको छ। त्यसै गरी 362 फर्मसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको छ। विभागको तथ्याङ्क अनुसार अनुगमन गरिएका मध्ये 115 फर्म मात्र सम्पूर्ण रूपमा सामान्य अवस्थाका पाइएको थियो। अनुगमनको क्रममा कैफियत भेटिएका 4 फर्मका अयोग्य वस्तु नष्ट गरिएको छ भने एउटा फर्मको सामान फिर्ता पठाएको विभागले जनाएको छ। विभागले उपभोक्ताबाट प्राप्त गुनासो व्यवस्थापनको अवस्था समेत सार्वजनिक गरेको छ, जस अन्तर्गत विभागको आफ्नै गुनासो प्रणालीमा आएका कुल 980 गुनासो मध्ये 921 फर्स्योट भइसकेका छन् भने 58 गुनासो प्रक्रियामा छन्। त्यस्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको हेल्लो सरकार मार्फत विभागमा प्राप्त 320 गुनासो मध्ये 46 समाधान भएका छन्। अनसनरत डाक्टर गोविन्द केसीसँग यसअघि अनौपचारिक छलफल भएकोमा आज औपचारिक वार्ताको तयारी भइरहेको छ। वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल हिजो धनगढी पुग्नु भएको छ। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो बेलुका डाक्टर केसीका सहयोगी अमृत जैशीसँग टेलिफोन संवाद पनि गर्नुभएको थियो। प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव विकास देवकोटा पनि औपचारिक वार्ताका लागि आज धनगढी पुग्दै हुनुहुन्छ। धनगढीको कृष्ण मन्दिर धर्मशालामा अनसन थालेका डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज अर्थात् दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्ति गैरकानुनी भएको भन्दै उहाँले बिहिबारदेखि अनसन थाल्नु भएको हो। शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्त सम्बन्धी डाक्टर केसीले उठाएका विषय प्रष्ट पार्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चारभन्ज्याङभित्रका खबरसँगै थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: poi le poni, yeah.
1: Extreme energy drink.
2: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
3: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
2: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
3: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
2: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
3: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
4: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
5: का लागि अस्पताल पुर्याएको थियो तर डाक्टरले मृत घोषणा गरेका हुन्। आज बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति पनि कोशी, बागमती र गण्डकीको पहाडी तथा हिमाली क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। यस्तै भोलि देशका पहाडी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको पहाडी तथा तराईका एक दुई ठाउँमा भोलि रातिको समयमा अति ठूलो वर्षाको अनुमान गरिएको छ। महाशाखाका अनुसार बिस्तारै ठूलो पानी पर्ने क्रम भने घट्दै गएको। अब विदेशको खबर। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीले पाउनु भएको छ। यससँगै हिजो धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको हो। प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्रीको सिफारिसमा स्वीकृत गर्नुभएको हो। राष्ट्रपति भवनद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीको सिफारिसमा जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको उल्लेख छ। उहाँले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुहुनेछ। धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नयाँ दिल्लीको जन्तर मन्तरमा कक्रोच जनता पार्टी सिजेपीले आन्दोलन गर्दै आएको थियो। हिजो केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता र प्रधानको राजीनामासँगै सिजेपीले आन्दोलनकारीलाई घर फर्किन अपिल गरेको छ। प्रधानले राजीनामा दिएपछि जन्तर मन्तरमा प्रदर्शनकारीले उत्सव समेत मनाएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी सिजेपीका संस्थापक अभिजित दिप्केले आफूहरूको जित भएको प्रतिक्रिया दिनुभएको बीबीसी ले जनाएको छ। अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 1 बजे सुरु हुनेछ। चौथो खेल खेल्न लागेको नेपालको लक्ष्य पहिलो जित रहेको छ। यससँगै लगातार 3 खेलमा पराजित भएको नेपाललाई सेमी फाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाव छ। नेपाल उद्घाटन खेलमा काजाकस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलङ्कासँग पनि 3-2 तथा तेस्रो खेलमा आयोजक पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले बङ्गलादेशपछि अन्तिम लिग खेल उज्बेकिस्तानसँग खेल्नेछ। प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, कजाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र उज्बेकिस्तान गरी 6 टोली सहभागी छन्। सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। चार बन्जाङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्युत प्राधिकरणद्वारा भ्याटबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग। कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा मन्त्री श्रेष्ठको जोड। एमाले र नेकपा बीच 5 प्रदेशमा नेतृत्व बाँडफाँडको सहमति। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने। वाणिज्य विभागद्वारा 1 वर्षमा झण्डै 4500 फर्म अनुगमन। 2.5 करोड रुपैयाँ जरिवाना असुल। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीलाई धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत। र काबा भलिबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोडले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने

0: बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
1: भर्ना खुल्यो।
0: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
1: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM, ब्याचलर अफ बिजनेस स्टडिज BBS, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क BASW।
0: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम GPA प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
1: किन रोज्ने ब्राइटल्यान्ड कलेज
0: BHM ब्याचलर अफ होटल म्यानेजमेन्ट? अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
1: BITM ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, IT म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
0: BBS ब्याचलर अफ बिजनेस स्टडिज राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
1: BASW ब्याचलर अफ आर्ट्स इन सोसल वर्क गैर सरकारी संस्था, NGO, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
0: ब्राइटल्यान्ड कलेजका विशेषताहरू: अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, ACको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
1: नोट: BHM र BITM को CMAT फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क: ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
2: यो कृष्ण सार FM
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।

0: QR में आसानी से भुगतान प्राप्त करा जाए। नेपाल पे QR, नेपाल का अपने QR।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थायराइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाए तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पूनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
7: के हो कोटला राखेको छ, कता हो?
8: अस्ति झुकाइदिएको बिसाएर घुम्दा पनि छ, बिसाएर पक्का बनाउनु पर्छ ल।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बीडीएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा
1: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबीनबाट गरिने डिजिटल एक्सरे सेवा
2: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081531366 र 98085049451
3: खुसीको खबर यस कृपा हस्पिटल प्रालीमा मूत्र मृगौला पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ यस लगायत पेट सम्बन्धीको सबै उपचार पित्त थैलीको पत्थरी अपेन्डिक्स हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा ढाड तथा हाड जोड्ने दुख्ने नसा दुख्ने झमझमाउने हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ
4: डाक्टर प्रवीण कुमार गुप्ता कन्सल्टेन्ट सर्जन न्यूरोसर्जन जनरल क्यान्सर मूत्र तथा मृगौला रोग विशेषज्ञ
3: डाक्टर राहुल मिश्र कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा
4: कन्सल्टेन्ट गायनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा
3: छाती मुटु थाइरोइड सुगर प्रेसर रोग विशेषज्ञ सेवा
4: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ सम्पर्क फोन नम्बर 081531000 र 98662451

0: California. Extreme energy drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9850303479 र 9840821380।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081535717।
4: खुशीको खबर।
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081536465, 9829808665 र 9842804665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
0: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: मेगाहर्ज कृष्णसार जतिको तेज
1: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जतिको तेज
4: लौ न सुन्नुस् न कोही छ वरिपरि लौ न कोही छ भने मेरो साथीले सर्पले टोक्यो
5: के भयो बहिनी तपाईँ कराएको हो तपाईँ कराएको
4: हो दाइ हो
5: लौ न अनि यो भुइँमा को किन भुइँमा लडिरहेको
4: सुन्नुहोस् न दाइ हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ मेरो साथीलाई सर्पले टोक्यो लौ न के गर्ने होला लौ न यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनको आयो हुन्थ्यो लौ न दाइ के गर्ने होला लौ न
5: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ फोन गरिहालेँ तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है
4: हुन्छ दाइ हुन्छ
5: हेलो मुकेश तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पऱ्यो तुरुन्तै उपचार केन्द्रमा लानु पऱ्यो राजमार्ग चौराहाको 100 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी मुकेश झट्टै आऊ है सबै काम छाडेर

0: पुर्याउनु पर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले मेरो भर पर्ने साथी। म तुरुन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बिचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
1: हुन्छ दाई, कत्रो फोन लगाउनुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्दा मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
6: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
5: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
6: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन।

हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448785535 र 98082504037।

0: toilet pony, yeah. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9816014169।

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री

0: Chico e Leponia.
1: Extreme energy drink.
2: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
3: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
2: हाम्रा विशेषताहरू:
3: अनुभवी तथा दक्ष शिक्षक भएको,
2: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
3: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
2: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
3: वातानुकूलित कक्षा कोठा,
2: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
3: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
2: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
3: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
5: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
6: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
5: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
6: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
5: बागेश्वरी कान स्वास्थ्य सेयर केन्द्र,
6: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
5: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
7: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
8: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
1: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
0: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
1: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
0: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
0: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: toilet pony, yeah. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9816014169।

0: भर्ना खुल्यो।
1: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
0: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM, ब्याचलर अफ बिजनेस स्टडिज BBS, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क BASW।
1: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम GPA प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
0: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
1: BHM ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यावहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
0: BITM ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, IT म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाण पत्रका लागि बलियो आधार।
1: BBS ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
0: BASW ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, गैर सरकारी संस्था, NGO, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
1: ब्राइटल्यान्ड कलेजका विशेषताहरू, अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, ACको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
0: नोट, BHM र BITM को CMAT फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
2: यो कृष्ण सार FM
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: टाइम टेक
2: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
3: ओहो मुसा कुदिरा छ हेर्नु त
4: त्यही त बुढी वर्षायामको समय पनि छ भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ
3: ओहो हो त ठ्याक्कै सम्झे घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन् काट्नु पर्ने
4: यसो गरौँ बुढी त्यसो भए भोलि मिठो नास्ता खाउँ आँटा पुरी तरकारी अनि सपरिवार मिलेर सरसफाई गरौँला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला हुन्न
3: हुन्छ बुढा यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि होइन
4: त्यही भएर त भनेको छोरी समीरा छोरा विवेक तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि
3: हुन्छ बुढा भोलि शनिबार पनि हो फुर्सदिलो बिहान पनि छ
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
7: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: toi les bonnes. Extreme Energy Drink.
1: वाओ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
2: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
3: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 5 80 36 5 77, 98 5 80 88 195 र 98

0: 5886611 नेपालगंज बहुमुखी कैंपस एनएमसी सफल भविष्य को बलियो आधार। कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
1: खरिद बिक्रीको सूचना घर जग्गा चाहियो, घर जग्गा चाहियो। यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका 1 धम्बोजी विशाल चोक नजिक तेजनगर र बस पार्क आसपास, भेरकुटी नगर, न्यू रोड, कारकादो आसपास, होटल सिद्धार्थको पछाडि, अगाडि, बाँके गाउँमा 1 तले, 2 तले र 3 तलेसम्मको घर चाहियो। साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला। जग्गा चाहियो। नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10 देखि 15 कट्ठा जग्गा चाहियो। खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र बर्दिया, गुलरिया, दाङ, राजापुर, बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो। भाडामा दिने भए 5 देखि 10 बिघा चाहियो। घर घडेरी बिक्रीमा नेपालगञ्ज, भिरकुटी नगर, बिलासपुर, राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्नराजमार्गदेखि 1-2 किलोमिटर वरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन्। कोहलपुर मदनचोक बनकटुवामा जग्गा बिक्रीमा छ। खजुरा गाउँपालिका, डी गाउँ, सी गाउँ, सैनिक, राधापुर, सीतापुर, रिमझिमचोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर, डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ। साथै रूपन्देही जिल्लाको भैरहवा र पड्कौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र, दाङको घोराई, तुलसीपुर र लमहीमा 5 बिघादेखि 30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ। कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। यस कम्पनीबाट घर, बिल्डिङ, ठुला कम्पनीहरू, दक्ष जनशक्तिबाट छिटो सरितो निर्माण गरिन्छ। साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ। तुरन्त सम्पर्क गर्नुहोला। पूर्णिमा मालिका, रियल इस्टेट प्रणाली, नेपालगञ्ज, बाँके। सम्पर्क कार्यालय रूपन्देही बुटवल। मोबाइल नम्बर 98-86-85-228।
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699464581।

0: böyle konuya. Extreme Energy Drink.
1: खुशीको खबर।
2: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
2: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत, पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
5: हाय, के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाए तर भएन।
6: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
5: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
6: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
5: कस्तो खबर?
6: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
5: ए साँच्चै?
6: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
5: ए त्यो त झन् राम्रो
6: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, IVF स्पेशलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
5: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
6: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
5: यो त पुरा प्याकेज जस्तै भयो नि।
6: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
5: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
6: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: toilet pony, yeah. Extreme energy drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081-535-717।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बीडीएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449।

0: Go Liponia. Extreme energy drink.
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224-93377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: आकस्मिक गाडीलाई मात्र सुरुङमा प्रवेश दिइने सडक विभागले जनाएको छ। नागडुङ्गा सिस्नेखोला सुरुङ मार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो। मुख्य सुरुङको लम्बाइ 2.68 किलोमिटर रहेको छ, तर सुरुङभित्रको निकास मार्ग इभ्याक्युएसन टनल र क्रस प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाइ झण्डै 5.5 किलोमिटर पुग्छ। जापानी निर्माण कम्पनी हाजमा आन्दो कर्पोरेसनले 2076 सालदेखि यो आयोजनाको निर्माण सुरु गरेको थियो। सडक विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र सुरुङभित्र हुन सक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपदको पूर्व तयारी स्वरूप मक ड्रिल नमुना अभ्यास गरिनेछ। यो अभ्यास सफल भएपछि झण्डै एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी वान लेन सञ्चालन गरिनेछ। प्रक्रियापछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागको योजना छ। यो सुरुङ मार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका गाडीलाई गुड्न निषेध गरिएको छ। यो सुरुङ मार्गलाई नेपालको सडक पूर्वाधारको क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ। अनसनरत डाक्टर गोविन्द केसीसँग यसअघि अनौपचारिक छलफल भएकामा आज औपचारिक वार्ताको तयारी भइरहेको छ। वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव विकास देवकोटा औपचारिक वार्ताका लागि आज धनगढी पुग्नु भएको छ। यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुनामणि पौडेल हिजो नै धनगढी पुगेर अनौपचारिक छलफल सुरु गर्नुभएको थियो। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो बेलुका डाक्टर केसीका सहयोगी अमृत जैशीसँग टेलिफोन संवाद पनि गर्नुभयो। धनगढीको कृष्ण मन्दिर धर्म शालामा अनसन बस्नुभएका डाक्टर केसीको स्वास्थ्य अवस्था निकै गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्त गैर कानुनी भएको भन्दै उहाँले बिहिबारदेखि अनसन थाल्नु भएको हो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्त सम्बन्धी डाक्टर केसीले उठाएका विषय प्रष्ट पार्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाउ बढेको छ। अस्ति शुक्रबार सुनको भाउ तोलामा 5,800 र चाँदीको भाउ तोलामा 155 रुपियाँले घटेको थियो, तर आज सुन तोलामा 1,600 रुपियाँ र चाँदी 60 रुपियाँले बढेको छ। भाउ बढेर आज सुन तोलाको 2,87,100 रुपियाँ र चाँदी 4,410 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। अस्ति शुक्रबार सुनको भाउ तोलामा 2,85,500 रुपियाँ तथा चाँदीको भाउ 4,335 रुपियाँ रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रवासी नेपालीलाई मातृभूमिको विकासका लागि लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह, नाउल चक्रवातका कारण दक्षिण चीनमा 7 लाखभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारियो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: काजे चुनु लट्ठी वा टर्च लाइट
2: काका र भैदाई राटिक बेला बाहिर निक्र पर्लसे वा टोयलेट जाइ पर्लसे जहिया फे टर्च लाइट बार्ख को लम्बा लट्ठी लेख केल जाइ पर्था काका कि बर्खा छ्याक बा साँप रह सेक ठ टर्च क अजराले सापन ड्या खसेक जाइ था वो लट्ठी ठ्याक ठ्याक आओ सुनख साँप भक्ठका
1: हो कत्रा मजा सल्लाह डेली मार छोटकी छै
2: दाई हमन्ना स्कुलिक म्याडम सर हुनुहुन्छ साँप नुक सेक्ना ठाउँ छ न्याङ पर्लसे वो काम गर पर्लसे जहिया फेठक होसियार भिपर्था गएको सिकैल बाटका आम्ह छेटुवा दिउभा झपास अथवा ढ्याङ घाँस र लग ठाउँमा न्याङ पर्लसे लम्मा लट्ठी लेख ठ्याक ठ्याक बजेटी न्याङ पर्था गएको कलबाट
3: साप बर्खा छ्याकक समयमा सुक्खा ठाउँमा बैठ मन परैठ यी मौसममा आपन बस्यारामा पानी पैठना हुइला कोर्से सुक्खा ठाउँका खोजीमा हुक्रा बाहिर निस्कठ
4: मुस मुर्गी जसिन आहाराको खोजी गर्ना क्रममा फे साँप मानव बस्ती लग्घ आइसेक्ठ
1: विश्वास लग्ना ओ सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कैख पट्टा लगाएक लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org मा जाख आवश्यक जानकारी लिहेसेक जैठा
5: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा

0: का लागी प्रस्तुत संदेश
1: रहेका नेपाली युवा उद्यमीसँग भएको भर्चुअल छलफलमा उहाँले एकपटकको नेपाली सधैँको नेपाली भन्ने भावनाका साथ लगानी गर्न आग्रह गरेको मन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ। अर्थमन्त्री वाग्लेले प्रवासी नेपाली देशका सद्भावना दूत भएकाले मातृभूमिप्रतिको आफ्नो कर्तव्य निर्वाह गर्न प्रोत्साहन गर्दै आर्थिक विकासका लागि वर्तमान सरकार लागि परेको समेत बताउनुभयो। साथै उहाँले आर्थिक विकासमा सरकारले प्रवासमा रहेकाहरूका साथ र सहयोगको अपेक्षा गरेको समेत बताउनु भएको छ। बजेट मार्फत अर्थतन्त्रको पुनरुत्थानका लागि कर राजस्व लगायत उद्योग मैत्री नीति कार्यान्वयन गरिएकाले ढुक्क भएर लगानी गर्न उहाँले आग्रह गर्नुभयो। लगानीको प्रतिफल पनि सहज रूपमा फिर्ता लैजान सकिने अर्थमन्त्रीको भनाइ छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई आदेश दिनुभएको छ। झन्डै दुई हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गरेको अमेरिकी समाचार संस्था द न्युयोर्क टाइम्सले जनाएको छ। ट्रम्पले वासिङटन र तेहरान बीच वार्ता भइरहेको र यसपटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत दावी गर्नुभएको छ। ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्त्व दिन थालेको समेत दावी गर्नुभयो। व्हाइट हाउसमा आफ्ना उच्च सल्लाहकारसँग इरानमा भइरहेको पछिल्लो आक्रमणका विषयमा छलफल गर्दै ट्रम्पले यस्तो टिप्पणी गर्नुभएको हो। यस्तै शक्तिशाली चक्रवात अर्थात् टाइफुन नाउल आज बिहान दक्षिण चीनमा ठोकिएपछि ग्वाङहोङ प्रान्तमा तीव्र हावाहुरी र ठूलो वर्षा भएको छ। चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार नाउल दक्षिणी ग्वाङडोङ प्रान्तको हुइजोङ सहर मार्फत विङजोङ काउन्टीको तटीय क्षेत्रमा ठोकिएको हो। आदिका कारण 7 लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। जनजीवन प्रभावित हुनका साथै सयौँ उडान र रेल सेवा रद्द गरिएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। उसका अनुसार यो वर्ष चीनमा ठोकिएको यो सबैभन्दा शक्तिशाली चक्रवात हो। त्यस्तै हङकङको मौसम विज्ञानका अनुसार आँधीको केन्द्र नजिक अधिकतम हावाको गति प्रति घण्टा 110 किलोमिटर पुगेको थियो। आँधीका कारण सहरभरि कम्तीमा 9 जना घाइते भएका खबरमा उल्लेख छ। यस महिनाको सुरुमा चक्रवात भावीले पूर्वी चीनमा तीव्र हावाहुरी र ठूलो वर्षा गराउँदा 20 लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको थियो। यसअघि जुलाई 3 चक्रवात मेसाक दक्षिणी चीनमा ठोकिएको हो। अब खेल खबर। केप भर्डेका गोलकिपर भोजिन्ना चिलीको शीर्ष डिभिजन क्लब कोलो कोलोमा आबद्ध हुने भएका छन्। 40 वर्षीय भोजिन्ना पोर्चुगलको दोस्रो डिभिजन क्लब चावेसँगको सम्झौता सकिएपछि क्लबविहीन थिए। हालै सम्पन्न विश्वकप फुटबलमा स्पेनसँग गोलरहित बराबरी खेल्दा उनले गरेको उत्कृष्ट प्रदर्शन अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको थियो। कोलो कोलोका अध्यक्ष अनिबाल मोसाले भोजिनासँग सहमति भइसकेको पुष्टि गर्दै केही दिनभित्रै भोजिना चिली पुग्ने जानकारी दिएका छन्। स्वास्थ्य परीक्षण सम्पन्न भएपछि भोजिनालाई औपचारिक रूपमा सार्वजनिक गर्ने क्लबको तयारी छ। अध्यक्ष मोसाका अनुसार विश्वकपमा देखाएको प्रभावशाली प्रदर्शनकै आधारमा भोजिनालाई टोलीमा भित्र्याउने निर्णय गरिएको हो। उनको आगमनले क्लबको खेल प्रदर्शनसँगै अन्तर्राष्ट्रिय प्रचार प्रसारमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। यद्यपि स्थानान्तरण प्रक्रिया औपचारिक रूपमा टुङ्गिन भने बाँकी छ। विश्वकपमा स्पेनसँग बराबरी खेल्दै केप भर्डेले इतिहासकै पहिलो पटक अङ्क जोडेको थियो। नकआउट चरणमा अर्जेन्टिनासँग अतिरिक्त समयमा 3-2 अन्तरले पराजित हुँदै केप भर्डे विश्वकपबाट बाहिरिएको थियो। अनुभवी गोलकिपर भोजिनाले यसअघि स्लोभाकिया, अङ्गोला, मोल्डावा, साइप्रस र पोर्चुगलका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको उद्घाटन भोलि, तत्कालका लागि आकस्मिक गाडीलाई मात्र अनुमति। अनसनरत डाक्टर केसीसँग निरन्तर छलफल, आज औपचारिक वार्ताको तयारी। आज सुन चाँदीको भाव बढ्यो, सुन तोलाको 2,87,100 रुपियाँमा कारोबार। इरानमा हवाई आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन, वार्ताप्रति निकै गम्भीर देखिएको दावी। र के भर्डेका गोलकिपर भोजिन्ना चिलीको शीर्ष डिभिजन क्लबमा आबद्ध हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ।

0: कृष्णसार एफएम 94 मेगाहर्ट्ज कृष्णसार जसिन्तेज
1: बीर डेंटल बीर डेंटल बीर डेंटल
2: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दात तथा मुख संबंधी संपूर्ण उपचार काठमाडौं तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आरके लामिछाने द्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
6: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
7: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
8: ओहो आज डाइह नै मजा लागत हो, मजासे दवाई करेना कहटु।
9: ए तो ओकर लाग कान्ति आरोग्य अस्पताल जाइन, पश्चिम नेपालके अनुभवी व उत्कृष्ट विशेषज्ञ चिरफार कैना डाक्टर से विश्वासिलो स्वास्थ्य सेवा यह कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा मिलत।
8: ए बात त ठिक कहिलो, साच्ची कि अस्पतालमा काका सुविधा मिलत त?
9: उहाँ त 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन ओ लेजर प्रविधि से शल्यक्रिया, जरल घाव उपचार करना संगे एनआईसीयू, पीआईसीयू, आईसीयू, हाईटेक ऑपरेशन थिएटर हो, सुरक्षित प्रसूति सेवा फे उहाँ पा जाइत। छोट बच्चा हो, भर्खर जन्मल बच्चन के सामान्य से लैके जटिल रोग संगे सकु प्रकार के रोग के उपचार फे उहाँ कई जाइत।
8: ए ओसिनो कला से उहाँ जाई मन फे ढुक्क हुइना चाहल रह।
9: हो तो स्वास्थ्य हेरचाह कहले ठीक ठाउँ रोजना हो, कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज सक्कुमेरिक उत्कृष्ट स्वास्थ्य सेवा अक्क ठाउँमा। सम्पर्क नम्बर 081-535-717। कान्ति आरोग्य अस्पताल अपने हुकरन के स्वास्थ्य हमारी स्नेहा।
10: दाई धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुख पाएकी छु, कहाँ जाँदा राम्रो होला?
11: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ, पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ, त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
10: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
11: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ, र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
10: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
11: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-639-11-786 र 98-224-92-377।
12: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
13: भर्ना खुल्यो।
10: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 का लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
13: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM, ब्याचलर अफ बिजनेस स्टडिज BBS, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क BASW।
10: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम GPA प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
13: किन रोज्ने ब्राइटल्यान्ड कलेज
10: BHM ब्याचलर अफ होटल म्यानेजमेन्ट? अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
13: BITM ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, IT म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
10: BBS ब्याचलर अफ बिजनेस स्टडिज राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
13: BASW ब्याचलर अफ आर्ट्स इन सोसल वर्क गैर सरकारी संस्था, NGO, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
10: ब्राइटल्यान्ड कलेजका विशेषताहरू: अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, ACको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
13: नोट: BHM र BITM को CMAT फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल BLC.NPJ@gmail.com, वेबसाइट brightlandcollege.edu.np।

0: कृष्णसार एफएम 94 मेगाहर्ज कृष्णसार जसिन तेज
1: आमैनी सामान खरीद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो
2: हैन बहिनी यसमा आत्तिनु पर्ने केही छैन अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो बहिनी त्यहाँ शादी विवाहको सबै सामान सौन्दर्य प्रसाधन सुटिङ सर्टिङ साडी अन्डर गार्मेन्ट्स होम एप्लायन्सेस ड्राई फ्रुट्स विद्युतीय उपकरणहरू आर्टिफिसियल ज्वेलरी किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ
3: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार मोबाइल नम्बर 98699464581
4: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
5: ए तिमी यति चिन्तित किन के भयो फेरि
4: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
5: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
4: कस्तो खबर
5: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
4: ए साँच्चै
5: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
4: ए त्यो त झन् राम्रो
5: हो नि डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएसकेयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
4: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
5: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
4: यो त पुरा प्याकेज जस्तै भयो नि
5: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
4: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
5: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: California. Extreme energy drink.
1: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
2: वातानुकूलित कक्षा कोठा,
1: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने।
2: एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
1: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
2: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580 36422, 98580 27994।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98614 16 19।

0: यहाँ 20% छूट के व्यवस्था किया गया है।
1: संपर्क नंबर 081-536-465, 98-239-80-665 और 98-482-80-465।
2: वाओ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेज में भर्ना हुने होला?
3: लहै बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगंज बहुमुखी क्याम्पस NMC छ नि।
2: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
3: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडीज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित AC कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
2: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
1: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस NMC ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
2: नेपालगञ्ज बहुमुखी क्याम्पस NMC आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10-2 औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98-580-36-577, 98-580-28-195 र 98-580-36-811। नेपालगञ्ज बहुमुखी क्याम्पस NMC सफल भविष्यको बलियो आधार।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
3: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
2: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
3: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
2: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
3: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97649 11 786 र 98 224 92 377।
4: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
8: Back to back, back to back.
9: In this song,
8: on. Stay tuned.

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
3: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
4: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
3: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
4: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
3: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
5: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
2: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।

0: drip on ya.
1: Extreme energy drink.
2: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बीबीएस र शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
3: Stay tuned.

0: सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगंज।
1: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
0: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
1: सम्पर्क 97051148 70।
0: सोफा हब नेपालगंज,
1: विश्वासमा नम्बर 1,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।
2: कर्मचारी आवश्यकता बारे सूचना। यस बहुद्देशीय कृषि कम्पनीलाई केही कर्मचारी आवश्यक परेकाले तलको ठेगानामा सम्पर्क राख्नुहोला। तपसिल पद सामाजिक परिचालक, आवश्यक संख्या 10 जना, बाँके 3 जना, बर्दिया 3 जना, दाङ 2 जना, कपिलवस्तु 2 जना र रूपन्देही 2 जना। पद कम्प्युटर अपरेटर 1 जना। कम्प्युटरमा दक्ष वा डिप्लोमा गरेको, काम गर्ने स्थान बाँके र बर्दियाका सबै पालिकाहरू, आवश्यक योग्यता +2 पास भई सवारी साधन चलाउन जान्ने, तलब कामको आधारमा हुनेछ। फिल्डमा गर्नुपर्ने कार्य व्यवसायिक किसान समूह निर्माण गर्नुपर्ने 6 देखि 12 महिनासम्म, त्यसपछि कम्पनीले अन्य पदमा कामको मूल्याङ्कन गरी बढुवा गर्नेछ। सोही बमोजिम तलब भत्ता पनि थप वृद्धि हुनेछ। किसान समूह निर्माण भएपछि सामूहिक कृषि व्यवसायको लागि डाटा सङ्कलन फारम भरी कम्पनीलाई बुझाउनु पर्नेछ। सम्पर्क ग्रीन रोज बहुद्देशीय व्यवसायिक कृषि फर्म प्राली, नेपालगञ्ज बाँके, मोबाइल नम्बर 97638918 45।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: वाउ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
2: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
3: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार। आज म एकदम खुसी छु।
3: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
1: आज मैले रेडियो कृष्णचारमा एउटा राम्रो कलेजको विज्ञापन सुने। मलाई त्यहाँको विशेषता एकदम मन पर्यो। म त भुल्लिनै बाबालाई भनेर जान्छु।
3: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ? हामी पनि जानु।
1: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
3: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
1: ल सुन, त्यसो भए 98 580 40 388, 98 045 086 26 र 98 580 85 040 मा आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
3: ल ल हुन्छ हुन्छ ल।
4: भर्ना खुल्यो।
5: एस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिविबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
4: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू।
5: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
4: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
5: बिएचएम ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रूज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस फुड एन्ड बेभरेज इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान
4: बीआईटीएम ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन सफ्टवेयर डेभलपर आइटी म्यानेजमेन्ट डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार
5: बीबीएस ब्याचलर अफ बिजनेस स्टडिज राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम बैंकिङ व्यवसाय लेखा वित्त मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन वित्त बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार
4: बीएएसडब्ल्यू ब्याचलर अफ आर्ट्स इन सोसल वर्क गैर सरकारी संस्था एनजिओ अस्पताल विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर समाज सेवा नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर
5: ब्राइटल्यान्ड कलेजका विशेषताहरू अनुभवी तथा दक्ष प्राध्यापक कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग एयर कन्डिसनर एसीको सुविधा समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श
4: नोट बीएचएम र बीआईटीएमको सिमेट फारम पनि खुलिसकेको जानकारी गराइन्छ सम्पर्क ब्राइटल्यान्ड कलेज नेपालगञ्ज 10 पासाङ लामु रोड फोन नम्बर 081-532-07 र 081-535-602 इमेल blc.npj@gmail.com वेबसाइट brightlandcollege.edu.np
6: Back to back. In this song on Stay tuned.

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पूनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको अभियोगमा 2 जना पक्राउ, घटनाबारे छानबिन र दोषीलाई कारवाहीको सिफारिसका लागि समिति गठन। मध्य प्रदेशमा 3 वर्षमा 2800 जना भन्दा धेरै लागू औषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ, बालबालिका र महिला समेत कुलतमा फस्ने क्रम बढ्यो। अबका केही दिन अत्यधिक वर्षाको सम्भावना कम, तराई मधेसमा चर्को गर्मी हुन सक्ने। युक्रेन युद्धका लागि रुसले थप 30,000 उत्तर कोरियाली सैनिक खोजिरहेको राष्ट्रपति जेलेन्स्कीको भनाई, मिसाइल लन्चर पनि माग गरेको दावी। र भारतीय टोलीले बेलायत भ्रमणमा गरेको प्रदर्शनको समीक्षा गर्ने बिसिसिआईको निर्णय। नेपाल खबरमा अब पूरा खबर। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबिएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनटमा आउट गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। गएको शुक्रबार अर्थात् साउन 8 गते भएको अर्गनाइजेसनल बिहेभियर विषयको परीक्षा सुरु भएको 5 मिनटमै एमबिएस फर्स्ट सेमेस्टर सेक्सन सी नामक वाट्सएप ग्रुपमा प्रश्नपत्र बाहिरिएको थियो। साइबर ब्युरोले प्रश्नपत्र पठाउने सुलभ सर भनिने व्यक्तिसहित 2 जनालाई पक्राउ गरेको हो। स्क्रिनसट अनुसार वाट्सएप ग्रुपमा प्रश्नपत्र पठाएपछि परीक्षार्थीहरूले समाधान समेत मागेका थिए। झन्डै 1023 जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन संकाय डिनको कार्यालयले अनुसन्धान र कारवाहीका लागि हिजो शनिबार नै साइबर ब्युरोमा पत्रचार गरेको थियो। यसैबीच त्रिवी परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सत्य तथ्य पत्ता लगाई सात कार्यदिनभित्र प्रतिवेदन

0: छ। पक्राउ पर्नेमा धेरै सो 20-30 वर्ष उमेर समूहका युवा रहेका छन्। खुल्ला सीमा नागको फाइदा उठाउँदै भारतीय बजारबाट भित्राइने यस्ता लागू औषध राजधानी काठमाडौँसम्म पुग्ने गरेको प्रहरले जनाएको छ। यस अवधिमा ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम र प्रतिबन्धित ट्याब्लेट तथा इन्जेक्सन बरामद भएको छ। मध्य प्रदेश प्रहरी प्रमुख ओम प्रसाद अधिकारीका अनुसार हिजो आज युवा बाहेक बालबालिका र महिला समेत यस कुलतमा फस्न थालेकोले यसबाट जोगाउन अभिभावक, विद्यालय र समाज सचेत हुनुपर्ने देखिन्छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँ बाहेक अन्यत्र वर्षा भएको छैन। मनसुन न्यूनचापीय रेखा औसत स्थान आसपास रहेको र नेपालमा मनसुन थप सक्रिय नरहेकाले देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भए पनि वर्षा भने नभएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार अबका तीन दिन सीमित ठाउँमा ठुलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठुलो पानी पर्ने सम्भावना कम रहेको छ। आज राति बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली क्षेत्रका एक दुई ठाउँमा मुसलधारे वर्षा हुन सक्छ। यस्तै कोशी, मधेस र लुम्बिनी प्रदेशको केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मध्यम वर्षा हुन सक्ने सम्भावना देखिएको छ। भोलि र पर्सि पनि यही रूपमा थोरै ठाउँमा ठुलो पानी परे पनि समग्रमा पानी कम पर्ने र वा नपर्ने सम्भावना बढी छ। यसैबीच पानी कम परेसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना भने अत्यधिक रहेको छ। आज बिहानैदेखि देशका धेरै ठाउँमा चर्को गर्मी सुरु भइसकेको छ। अब यो क्रम 5-6 दिनसम्मै चल्ने मौसमविदको अनुमान छ। पहाडी क्षेत्रमा बेलुकी पख केही वर्षा हुन सक्ने भएकाले केही राहत मिल्ला, तर तराई मधेसमा लगातार गर्मी हुन सक्छ। 35-40 डिग्री सेल्सियस तापक्रम पुग्ने सम्भावना छ, तर बाफिलो हावाको कारण 45 डिग्रीसम्मको तातो महसुस हुन सक्नेछ। विज्ञहरूले प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान, घाममा निस्कन र सुरक्षित ठाउँमा बस्न सुझाव दिएका छन्। कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ। बिहान 1 बजेतिर सुदोधन गाउँपालिका 6 बिमियाको हुलाकी सडक खण्डमा मोटरसाइकललाई बसले ठक्कर दिएको हो। ज्यान गुमाउनेमा यशोधरा गाउँपालिका 2 पश्चिम भडेहरका 30 वर्षका रामबहादुर चाई र 28 वर्षका सर्जु चाई रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। बसका चालकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: खुशीको खबर,
2: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
2: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
3: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
4: सम्पर्क 97-05-11-48-70।
3: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर 1,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू सरकारले हप्तामा 2 दिन सार्वजनिक विदाको व्यवस्था गरेसँगै बर्खायाममा पनि चितवनमा पर्यटकीय चहल पहल बढेको छ विदा

कारण सौराहा, पटियानी, जगतपुर र मेघौली जस्ता पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको हो। क्षेत्रीय होटल सङ्घ चितवनका अनुसार अघिल्ला वर्षहरूको बर्खायाममा 30% हाराहारीमा रहने होटल अकुपेन्सी यस वर्ष 50% पुगेको छ। नेपाली पर्यटकका साथै चिनिया र भारतीय पर्यटकको आगमन पनि वृद्धि भएको छ। भारत सरकारको कडा भिसा नीति र मध्यपूर्वमा चलिरहेको द्वन्द्वका कारण धेरै भारतीय पर्यटकले नेपाललाई प्रमुख गन्तव्य बनाएका व्यवसायहरू बताउँछन्। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा गैंडा तथा बाघ हेर्न जीप, हात्ती र डुङ्गा सफारीका लागि पर्यटक आउने गरेका छन्। सडक पूर्वाधार अझ सुधार भएमा चितवनमा पर्यटकको संख्या अझै बढ्ने पर्यटन व्यवसायीको भनाइ छ। अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देश विरुद्ध लड्न रुसले उत्तर कोरियाबाट 30,000 सैनिक र मिसाइल लन्चर अर्थात् क्षेप्यास्त्र प्रहारक मारेको बताउनु भएको छ। गैराती अबेर सामाजिक सञ्जालमा गरेको एक पोस्टमा जेलेन्स्कीले युक्रेनसँगको सीमा नजिकै रुसको भोरोन्नै क्षेत्रमा थप सेनाका लागि तयारी भइरहेको बताउनु भएको हो। सन् 2024 कुर्स्क क्षेत्रमा युक्रेनको प्रत्याक्रमणको सामना गर्न रुसलाई सघाउन उत्तर कोरियाले हजारौँ सैनिक पठाएको विवरण सार्वजनिक भएका समाचार संस्था एएफपीले जनाएको छ। विवरण अनुसार सन् 2022 रुसको आक्रमणमा सघाउन उसले हतियार पनि उपलब्ध गराउँदै आएको छ। दक्षिण कोरियाका अनुसार युद्धमा झण्डै 2,000 उत्तर कोरियाली सैनिक मारिएका छन्। सन् 2024 रुस र उत्तर कोरिया बीच सैन्य सहयोग सम्बन्धी सन्धिमा हस्ताक्षर भएको थियो। सैन्य सहयोगको बदलामा उत्तर कोरियाले नगद सैन्य प्रविधि तथा खाद्य र ऊर्जाजन्य सामग्रीहरू प्राप्त गरेको खबरमा उल्लेख छ। अब खेल खबर। भारतीय क्रिकेट नियन्त्रण बोर्ड बिसिसिआईले अर्को महिनाको सुरुमा आयरल्यान्ड, इङ्ल्यान्ड र जिम्बाब्वेमा भारतीय टोलीको प्रदर्शनको समीक्षा गर्ने भएको छ। साथै बिसिसिआईले मुख्य प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा रहेका सहयोगी कर्मचारीमध्ये केहीको सम्झौताका सम्बन्धमा पर्ने निर्णय लिने क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक बजले जनाएको छ। बिसिसिआईका सचिव देवजित सौकियाका अनुसार यस समीक्षामा पछिल्ला दिनहरूमा खेलिएका सबै एक दिवसीय र टी20 क्रिकेटका खेलहरूको विश्लेषण हुनेछ। यसमा विशेष गरी आयरल्यान्ड र इङ्ल्यान्डमा भारतले खेलेका खेलहरू समावेश हुनेछन्, जहाँ भारतीय टोलीले इङ्ल्यान्डसँगको एउटा मात्र एक दिवसीय खेलमा जित हासिल गर्नुबाहेक अन्यत्र खासै सफलता पाउन सकेको थिएन। बिसिसिआई सचिवले समीक्षा बैठक अगस्त महिनामा आयोजना हुने बताए पनि त्यसको एकिन मिति भने नखुलाएको खबरमा उल्लेख छ। गएको मार्च महिनामा टी20 विश्वकपको उपाधि विजेता जिते यता भारतले नयाँ कप्तान श्रेयस अय्यरको नेतृत्वमा राम्रो प्रदर्शन गर्न सकेको छैन। भारतीय टोलीले गएको महिना आयरल्यान्डसँगको दुई खेलको टी20 श्रृङ्खला 2-0 र इङ्ल्यान्डसँगको पाँच खेलको टी20 श्रृङ्खला 4-0 पराजित भएको थियो। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ, घटनाबारे छानबिन र दोषीलाई कारवाहीको सिफारिसका लागि समिति गठन। मध्य प्रदेशमा 3 वर्षमा 2,800 भन्दा धेरै लागु औषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ, बालबालिका र महिला समेत कुलतमा फस्ने क्रम बढ्यो। अबका केही दिन अत्यधिक वर्षाको सम्भावना कम, तराई मधेसमा चर्को गर्मी हुन सक्ने। युक्रेन युद्धका लागि रुसले थप 30,000 उत्तर कोरियाली सैनिक खोजिरहेको राष्ट्रपति जेलेन्स्कीको भनाई, मिसाइल लन्चर पनि माग गरेको दावी। र भारतीय टोलीले बेलायत भ्रमणमा गरेको प्रदर्शनको समीक्षा गर्ने बिसिसिआईको निर्णय।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: आमै नि, सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्ज देखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
2: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
3: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपाडा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699 64581।
4: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
5: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्लोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081530244, 98580-81244।
7: शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
8: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
7: हाम्रा विशेषताहरू:
8: अनुभवी तथा दक्ष शिक्षक भएको,
7: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
8: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
7: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
8: वातानुकूलित कक्षा कोठा,
7: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
8: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
7: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
8: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580-36422, 98580-27994।
9: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
10: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
9: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
10: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
11: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
9: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
10: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
11: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98614-16-99।
12: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: बीर डेन्टल, बीर डेन्टल, बीर डेन्टल।
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
5: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत, पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
6: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, यूरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
5: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
6: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
5: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
6: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
5: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
6: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
5: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
6: 24 घन्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
5: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
7: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
8: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि, नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
7: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
8: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
7: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
8: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
7: सम्पर्क नम्बर 98-480-20-697, 98-580-23-697 र 98-014-83-697।
8: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ।
1: भर्ना खुल्यो।
8: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
1: उपलब्ध कार्यक्रमहरू: ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू।
8: योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
1: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
8: बिएचएम, ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रूज लाइन लगायत आतिथ्य क्षेत्र में आकर्षक रोजगारी र होटल फ्रंट अफिस फूड एंड बेवरेज इवेंट व्यवस्थापन संबंधी व्यवहारिक ज्ञान
1: BITM बैचलर अफ इन्फर्मेशन टेक्नोलॉजी मैनेजमेंट सूचना प्रविधि र व्यवस्थापन को उत्कृष्ट संयोजन सफ्टवेयर डेवलपर IT मैनेजमेंट डाटा विश्लेषक लगायत का क्षेत्र में करियर आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाण पत्र का लागि बलियो आधार
8: BBS बैचलर अफ बिजनेस स्टडीज राष्ट्रीय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम बैंकिङ व्यवसाय लेखा वित्त मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन वित्त बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार
1: BASW ब्याचलर अफ आर्ट्स इन सोशल वर्क गैर सरकारी संस्था NGO अस्पताल विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर समाज सेवा नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर
8: ब्राइटल्यान्ड कलेजका विशेषताहरू अनुभवी तथा दक्ष प्राध्यापक कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग एयर कन्डिसनर AC को सुविधा समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श
1: नोट BHM र BITM को CMAT फारम पनि खुलिसकेको जानकारी गराइन्छ सम्पर्क ब्राइटल्यान्ड कलेज नेपालगञ्ज 10 पासाङ लामु रोड फोन नम्बर 081-532-07 र 081-535-602 इमेल blc.npj@gmail.com वेबसाइट brightlandcollege.edu.np
9: यो कृष्ण सार FM
0: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: हर्ष कृष्णसार जतिको तेज।
1: के भएको भयो? छोरीलाई भुकेर आएको छौ त?
2: हेर्नुहोस् न काका, छोरी फुल टिप्न बारीमा गएकी थिइन्, सर्पले टोकेछ। विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको।
1: सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्।
2: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
1: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निःशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
3: बाबा
2: छोरी न त्यो है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु।
1: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ, मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश, तयार भएर छिट्टो बाहिर आऊ त।
4: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।

प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: कोहलपुर क्षेत्रमा शैक्षिक उत्कृष्टताको केन्द्र बन्दै गएको डाइनामिक बहुमुखी क्याम्पसले गुणस्तरीय र व्यावहारिक शिक्षामा विशेष जोड दिँदै आएको छ। यहाँको अनुशासित वातावरण र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिले सिकाइलाई सहज र प्रभावकारी बनाएको छ। डाइनामिक बहुमुखी क्याम्पसको मुख्य विशेषता भनेको अनुभवी शिक्षकहरू, अनुशासित वातावरण र अत्याधुनिक डिजिटल शिक्षण पद्धति हो। क्याम्पसले हरेक कक्षामा स्मार्ट बोर्ड मार्फत आधुनिक ढङ्गले अध्यापन गराउँदै आएको छ, जसले गर्दा विद्यार्थीहरूले यस संस्थालाई बढी रुचाउने गरेका छन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि डाइनामिक बहुमुखी क्याम्पसले व्यवस्थापन संकायतर्फ बिबिएस र शिक्षाशास्त्र संकायतर्फ बिएड कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यहाँ कम सुलभ शुल्कमै गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न तालिम, सेमिनार र कार्यशाला गोष्ठीहरू नियमित रूपमा आयोजना गरिन्छ। विशेष गरी स्नातक तहको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै पढ्दै कमाउँदै भन्ने अवधारणा अनुरूप रोजगारीको वातावरण सिर्जना गर्ने र रोजगारदाताहरूसँग समन्वय गरी उनीहरूको भविष्य सक्षम बनाउने प्रयास क्याम्पसले गरिरहेको छ। यस संस्थाले विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै बिहान 6 बजेदेखि कक्षा सञ्चालन गर्ने र क्याम्पस भित्रै क्यान्टिनको व्यवस्था गरी सुरक्षित वातावरण प्रदान गरेको छ। 15 वर्षदेखि निरन्तर अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरूको संलग्नताले गर्दा यहाँको शिक्षाको गुणस्तर थप सुदृढ बनेको छ। भविष्य निर्माणमा प्रतिबद्ध रहेको यस संस्थाले यस क्षेत्रको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै विद्यार्थी र अभिभावकहरूको विश्वास जित्न सफल भएको छ।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: 24 मेगाहर्ज कृष्णसार जत्तिकै तेज
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
5: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
4: किन गाह्रो, मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
5: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
6: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा
1: विशेषताहरू दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने किरा लागेको दाँतलाई भर्ने दाँत निकाल्ने दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने मेटल क्राउन बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने दाँतलाई प्रत्यारोपण गर्ने चाउरी परेको अनुहारलाई राम्रो पार्ने आँखा तल खाल्टो भएकोलाई भर्ने सबै उपचारहरू दूरबीनबाट गरिने डिजिटल एक्सरे सेवा
2: सम्पर्क गणपति क्लिनिक सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने पासङलाम रोड जाने बाटोमा फोन नम्बर 081-531-366 र 98-085-49-451
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2 शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
4: अया कान दुखेर हैरान भइरहेछ के गर्ने कहाँ जाने होला
5: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान डम्प हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
5: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज सम्पर्क फोन नम्बर 081-530-244 98-580-81-244

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
0: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
0: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
0: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
0: सम्पर्क नम्बर 081535717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि हाम्रा सेवाहरू। इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-389।
3: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
4: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
3: माँ पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
5: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट का लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
6: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
5: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328।
7: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
8: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
7: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
8: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
9: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
7: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
8: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
9: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
10: आज म एकदम खुसी छु।
11: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
10: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भुल्ली नै बाबालाई भनेर जान्छु।
11: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौ।
10: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जीएम कलेजको बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
11: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जीएम कलेज, नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
10: ल सुन, त्यसो भए 98-580-40-388, 98-045-086-26 र 98-580-85-040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
11: ल ल हुन्छ हुन्छ ल।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बैंक, वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप, वॉलेट, कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतान प्राप्त करा जाए। नेपाल पे क्यूआर, नेपाल का अपने क्यूआर।
1: वाओ, प्लस टू परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
2: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
3: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 5 80 36 577, 98 5 80 28 195 र 98 5 80 36 890 र 98 5 80 36 801।

0: जग्गा चाहियो। नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10 देखि 15 कट्ठा जग्गा चाहियो। खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र बर्दिया, गुलरिया, दाङ, राजापुर, बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो। भाडामा दिने भए 5 देखि 10 बिघा चाहियो। घर घडेरी बिक्रीमा नेपालगञ्ज, फिरकुटी नगर, बिलासपुर, राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्न राजमार्गदेखि 1-2 किलोमिटर वरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन्। कोहलपुर मदनचोक वनकटुवामा जग्गा बिक्रीमा छ। खजुरा गाउँपालिका, डी गाउँ, सी गाउँ, सैनिक, राधापुर, सीतापुर, रिमझिम चोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर, डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कट्ठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ। साथै रूपन्देही जिल्लाको भैरहवा र पड्कौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र, दाङको घोराई, तुलसीपुर र लमहीमा 5 बिघादेखि 30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ। कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। यस कम्पनीबाट घर, बिल्डिङ, ठुला कम्पनीहरू, दक्ष जनशक्तिबाट छिटो सरितो निर्माण गरिन्छ। साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ। तुरन्त सम्पर्क गर्नुहोला। पूर्णिमा मालिका, रियल इस्टेट प्राली, नेपालगञ्ज, बाँके। सम्पर्क कार्यालय रूपन्देही बुटवल। मोबाइल नम्बर 98-86-85-228।
1: भर्ना खुल्यो।
2: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
1: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM, ब्याचलर अफ बिजनेस स्टडिज BBS, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क BASW।
2: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम GPA प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
1: किन रोज्ने ब्राइटल्यान्ड कलेज
2: BHM, ब्याचलर अफ होटल म्यानेजमेन्ट? अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
1: BITM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, IT म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
2: BBS, ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
1: BASW, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, गैर सरकारी संस्था, NGO, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
2: ब्राइटल्यान्ड कलेजका विशेषताहरू, अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, एसीको सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
1: नोट, BHM र BITM को CMAT फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10, पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
3: यो कृष्ण सार FM
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दात तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
3: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363389।

0: Philip on ya.
1: Extreme energy drink.
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
2: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
2: सम्पर्क नम्बर 081-535-717।
3: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
4: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
3: हाम्रा विशेषताहरू:
4: अनुभवी तथा दक्ष शिक्षक भएको,
3: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
4: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
3: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
4: वातानुकूलित कक्षा कोठा,
3: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
4: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
3: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
4: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि, तत्कालका लागि आकस्मिक र चरणबद्ध रूपमा सबै योग्य गाडीलाई अनुमति दिने।
0: त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ, घटनाबारे छानबिन र दोषीलाई कारबाहीको सिफारिसका लागि समिति गठन।
1: अबका केही दिन ठूलो पानी पर्ने सम्भावना कम, तराई मधेसमा चर्को गर्मी हुन सक्ने, मनसुन कमजोर हुँदा किसान चिन्तामा, पानी पर्ने समय बाँकी नै रहेको मौसमविदको भनाई।
2: तराईमा हिसो छ, पश्चिमतिर नपुगेको भए अब आउँदै पनि छ, पूर्वतिरलाई अरू केसँग खोज्नुपर्ने हुन्छ।
0: ग्रिसको माउन्ट ओलम्पस र जापानको प्राचीन राजधानी विश्व सम्पदा सूचीमा समावेश, भावी पुस्तालाई सुरक्षित रूपमा हस्तान्तरण गर्ने सम्बन्धित देशको प्रतिबद्धता।
1: र काबा भलिबल च्याम्पियनसिपमा नेपालको लगातार चौथो हार, नेपाल भलिबल लिगको अक्सन काठमाडौँमा चल्दै, भारत फेरि आइसिसी T20 वरियताको शीर्ष स्थानमा उक्लियो।
3: ए रुको नाट पोसिन हो कला छे मै टर्च लाइट ओ लठ्ठी देहेटु लेख जाओ
4: काजे चुनु लठ्ठी ओ टर्च लाइट
3: काकर रही दाई राटिक बेला बाहे निक्र पर्लसे वा ट्वाइलेट जाइ पर्लसे जहिया फे टर्च लाइट बार्ख ओ लम्बा लठ्ठी लेख केन जाइ पर्था काकर कि बर्खा छ्याक बा साँप रह सेक ठ टर्च क अजराले सापन ड्याख सेक जाइ ठा ओ लठ्ठी ठ्याक ठ्याक आओ सुनख साँप भक्ठ का
4: हो कत्रा मजा सल्लाह डेली मार छोटकी छै
3: दाई हमन्ना स्कुलिक म्याडम सरमुख र साप नुख सेना ठाउँ छ न्याङ पर्लसे ओ काम कर पर्लसे जहिया फेठ होसियार विपथा गई ख सिखैल बाटका आम छेटुवा दिभा झपास अथवा ढ्याङ घाँस र लग ठाउँमा न्याङ पर्लसे लम्मा लठी लेख ठ्याक ठ्याक बजेटी न्याङ पर्था गई ख कल बाट
5: साप बर्खा छ्याकक समयमा सुक्खा ठाउँमा बैठ मन परैठ यी मौसममा आपन बस्यारामा पानी पैठना हुइला कोर्से सुक्खा ठाउँका खोजीमा हुक्रा बाहिर निस्कठ
6: मुस मुर्गी जसिन आहाराको खोजी गर्ना क्रममा फे साँप मानव बस्ती लग्घ आइसेक्ठ
4: विश्वास लग्ना ओ सही जानकारी पाइक लाग ओ लगक उपचार केन्द्र कहाँ बा कैख पट्टा लगाइक लाग आधिकारिक वेब पेज snakebitenepal.org मा जाख आवश्यक जानकारी लिहेसेक जिठा
7: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज
0: अनुसार कम्तीमा 60 रुपियाँदेखि बढीमा 600 रुपियाँसम्म शुल्क तोकिएको छ, जसमा काठमाडौँबाट बाहिरिँदा शुल्क केही सस्तो पर्ने छ। धादिङको सिस्ने खोलादेखि काठमाडौँको बलम्बु जोड्ने यो सुरुङ मार्ग सञ्चालनपछि दूरी 2.5 किलोमिटर घट्नेछ भने दैनिक हुने घन्टौँको जामबाट मुक्ति मिल्नेछ। सुरुङ प्रयोग गर्दा काठमाडौँ आउँदा 33 मिनट र जाँदा बाहिर जाँदा 23 मिनट समय बचत

0: बिहेवियर विषयको परीक्षा सुरु भएको 5 मिनटमै एमबीएस फर्स्ट सेम सेक्सन सी नामक वाट्सएप ग्रुपमा प्रश्नपत्र बाहिरिएको थियो। साइबर ब्युरोले प्रश्नपत्र पठाउने सुलभ सर भनिने व्यक्तिसहित 2 जनालाई पक्राउ गरेको हो। स्क्रिनसट अनुसार वाट्सएप ग्रुपमा प्रश्नपत्र पठाएपछि परीक्षार्थीहरूले समाधान समेत मागेका थिए। झण्डै 1023 जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन संकाय डिनको कार्यालयले अनुसन्धान र कारवाहीका लागि हिजो शनिबार नै साइबर ब्युरोमा पत्राचार गरेको थियो। यसैबीच त्रिवी परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सत्य तथ्य पत्ता लगाए 7 दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिएको छ। यसैबीच त्रिवी अन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक भएको घटनाको जिम्मेवारी लिनुपर्ने भन्दै स्वतन्त्र विद्यार्थी युनियन सोबियोले व्यवस्थापन संकायका डिन महानन्द चालिसे र परीक्षा हेर्ने सहायक डिन भरत राईको राजीनामा समेत माग गरेको छ। सोबियो सभापति दीपकराज जोशीले जारी गरेको विज्ञप्तिमा घटनाबारे 2 दिनभित्र निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न, प्रश्नपत्र कसरी बाहिरियो र कसको संलग्नता थियो भन्ने स्पष्ट पार्दै दोषीमाथि कानुन बमोजिम कडा कारवाही गर्न समेत माग गरिएको छ। विज्ञप्तिमा परीक्षा सञ्चालन भइरहेकै बेला प्रश्नपत्र बाहिरिएको भए यसले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने उल्लेख छ।
1: सरकारी प्रतिनिधि र डाक्टर गोविन्द केसी पक्षबीच वार्ता सुरु भएको छ। गएको बिहिबारदेखि कैलालीको धनगढीमा 24 औं सत्याग्रह सुरु गर्नुभएका डाक्टर केसीको अनसन अन्त्य गराउने प्रयास स्वरूप औपचारिक वार्ता सुरु भएको हो। हिजै धनगढी पुग्नुभएका शिक्षा सचिव चुडामणि पौडेलले यसअघि डाक्टर केसीसँग अनौपचारिक छलफल गर्नुभएको थियो र आज दिउँसोपछि औपचारिक वार्ता सुरु भएको हो। सरकारको वार्ता टोलीमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश अग्रवाल, स्वास्थ्य सचिव डाक्टर विकास देवकोटा तथा शिक्षा सचिव चुडामणि पौडेल सहभागी हुनुहुन्छ। डाक्टर केसीको तर्फबाट डाक्टर अमृत जैसी र पवन थापा वार्तामा सहभागी हुनुभएको छ। सरकारी टोलीले केसीलाई सेती प्रादेशिक अस्पतालमा भेटेपछि त्यहीँ वार्ता थालेको हो। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार सम्बन्धी विगतका सम्झौता कार्यान्वयन तथा आफ्ना मागप्रति सरकारले व्यवस्था गरेको डाक्टर केसीको आरोप छ।
0: यसैबीच नारायणी अस्पताल वीरगन्जमा बिरामीको ज्यान गएपछि भएको तोडफोड र चिकित्सकमाथि कुटपिटको विरोधमा वीरगन्जका चिकित्सकहरूले आजदेखि अनिश्चितकालीन हडताल सुरु गरेका छन्। हडतालका कारण सरकारी, निजी अस्पताल तथा मेडिकल कलेजहरूमा आकस्मिक सेवा समेत प्रभावित बनेको छ। हिजो उपचारका क्रममा एक बिरामीको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै डाक्टर प्रमोद राममाथि कुटपिट समेत गरेका थिए। गम्भीर घाइते डाक्टर रामको अहिले आइसियूमा उपचार भइरहेको छ। घटनापछि अस्पताल प्रशासन र प्रहरीले 5 जना स्वास्थ्य कर्मीलाई निलम्बन गर्दै छानबिन समिति गठन गरेको थियो। तर नेपाल चिकित्सक संघ नारायणी शाखाले निलम्बन फिर्ता आक्रमणकारीमाथि कारवाही र चिकित्सकको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राख्दै सम्पूर्ण सेवा ठप्प पारेको हो। माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने पनि संघले जनाएको छ।
1: मधेस प्रदेशमा लागू औषध विरुद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा 3 वर्षमा झण्डै 2,900 जना पक्राउ परेका छन्। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो 3 आर्थिक वर्षमा 8 जिल्लाबाट 2,811 जना लागू औषध प्रयोगकर्ता र कारोबारीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा 2,554 नेपाली, 253 भारतीय र 1 जना तेस्रो देशका नागरिक छन्। उनीहरू विरुद्ध 2,121 मुद्दा दर्ता भएको छ। पक्राउ पर्नेमा धेरै सो 20-30 वर्ष उमेर समूहका युवा रहेका छन्। खुल्ला सीमानाको फाइदा उठाउँदै भारतीय बजारबाट भित्राइने यस्ता लागू औषध राजधानी काठमाडौँसम्म पुग्ने गरेको प्रहरीले जनाएको छ। यस अवधिमा ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम र प्रतिबन्धित ट्याब्लेट तथा इन्जेक्सन पनि बरामद भएको छ। मधेस प्रदेश प्रहरी प्रमुख ओम प्रसाद अधिकारीका अनुसार हिजो आज युवा बाहेक बालबालिका र महिलाहरू समेत कुलतमा फस्न थालेकोले यसबाट जोगाउन अभिभावक, विद्यालय र समाज आफै सचेत हुनुपर्ने देखिन्छ।
0: कपिल वस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुईजनाको ज्यान गएको छ। बिहान 1 बजेतिर सुद्धोदन गाउँपालिका 6 बिमियाको हुलाकी सडक खण्डमा मोटरसाइकललाई बसले ठक्कर दिएको हो। ज्यान गुमाउनेमा यशोधरा गाउँपालिका 2 पश्चिम भडेहरका 30 वर्षीय रामबहादुर चाई र 28 वर्षीय सरजु चाई रहेका जिल्ला प्रहरी कार्यालय कपिर वस्तुका प्रवक्ता रिपेन्द्र कुमार सिंहले जानकारी दिनु।

0: भयो। बसका चालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। कमजोर हुन थालेको मनसुन र पानी पर्ने सम्भावना बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा।

0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नागडुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि तत्कालका लागि आकस्मिक र चरणबद्ध रूपमा सबै योग्य गाडीलाई अनुमति दिने त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ घटनाबारे छानबिन र दोषीलाई कारवाहीको सिफारिसका लागि समिति गठन सरकारी प्रतिनिधि डाक्टर गोविन्द केसी पक्षीयबीच वार्ता सुरु चिकित्सकमाथिको आक्रमणको विरोधमा वीरगञ्जका अस्पतालमा अनिश्चितकालीन हडताल लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। अहिले सुदूरपश्चिमको एक दुई ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यका सहित बागमती प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ। पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै ललितपुरको टिकाथलीमा 34 मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ। पछिल्लो 12 घण्टाको तथ्याङ्क अनुसार देशका केही ठाउँमा मध्यम र केही ठाउँमा सामान्य पानी परेको छ। मनसुन न्यूनचापीय रेखा औसत स्थान आसपासमा रहेको र नेपालमा मनसुन थप सक्रिय नरहेकाले देशका धेरै ठाउँमा बादल लागे पनि वर्षा कम भएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार अबका तीन दिन सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। आज राति बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली क्षेत्रका एक दुई ठाउँमा मुसलधारे वर्षा हुन सक्छ। यसै गरी कोशी मधेस र लुम्बिनी प्रदेशको केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मध्यम खालको वर्षा हुने देखिएको छ। भोलि र पर्सि पनि यही रूपमा थोरै ठाउँमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने वा नपर्ने सम्भावना बढी छ। धान रोपाई चलिरहेकै बेला वर्षा कम हुन थालेपछि किसानहरू कतै मनसुन नै कमजोर भएको हो कि भनेर चिन्तामा परेका छन्। साँच्चै अहिले नै मनसुन कमजोर हुन थालेको हो भनेर साथी हृदय रिमाले जलवायु विज्ञ डाक्टर गमेन्द्र दाहाललाई सोध्नु भएको छ।
2: पहाडी क्षेत्रमा धेरै जसो पानी ठिकै छ, औसाको नजिकै छ, राम्रो पनि भइरहेछ। धेरै जसो समस्या चाहिँ तराईमा छ। तराईमा चाहिँ परेकै भए पनि एकदमै एकैचोटि परेर धेरै दिनसम्म सुक्खाहरू हुने समस्याहरू चाहिँ अहिले बढिरहेछ। त्यही भएर यसपालिको जुन मनसुनको हेर्दाखेरि तराई क्षेत्र अलिक बढी प्रभावित भइरहेछ। विशेष गरी मधेस पहाडतिर चाहिँ औसतमै पानी भइरहेको हुनाले यो प्रक्रिया चाहिँ छ। अब अहिले अलिक कम भएको त बुझिहाल्यो, किनभने यो रिदममा अस्ति पानी पर्यो, कम भयो, फेरि आउने क्रममा छ। यो सोमबार मङ्गलबार काठमाडौँ पूर्वलाई त छैन, पश्चिमतिर चाहिँ पानी पर्ने भनेर देखिरहेको छ।
3: पूर्वानुमानहरू पनि केही हदसम्म अलिकति नमिलेको अथवा चाहिँ जनमानसमा भ्रमहरू पनि सृजना हुने गरेको भन्ने खालको आरोप पनि लाग्छ।
2: विगतको एक दशक अगाडिको तुलना गर्ने हो भने त अहिले एकदम पुरै मिलेको जस्तो मान्छन् धेरै मान्छेहरूले, त्यसो भए भर पनि पर्छन् अहिले होइन। अब नेपालको प्राकृतिक प्रकोप लगायतको विपद व्यवस्थापनको लागि ठाउँ ठाउँको वर्षाको हिसाब गरेर त्यसको प्रिडिक्सनहरू भनौँ न हेरेर त्यसलाई प्लान गर्ने, ट्राफिक व्यवस्थापन गर्ने काम चाहिँ भइरहेको छ र त्यो एक किसिमले प्रभावकारी भएको छ। त्यति हुँदाहुँदै पनि अब ठुलो सिस्टममा अनुमानहरू ठ्याक्कै मिल्छ, ठुलो प्रणाली आउँदैछ र यसले व्यापक वर्षा हुन्छ भन्यो भने त्यो मिल्छ। तर अब पकेट एरियाहरूमा हुने कुराहरू चाहिँ र अनि फेरि बिहान हुन्छ कि दिउँसो हुन्छ टाइपको कुराहरू, अनि तेस्रो चाहिँ एकै ठाउँमा क्लाउड बर्स्ट भन्छौँ कहिलेकाहीँ, त्यस्तो ठाउँमा चाहिँ कहिलेकाहीँ तयारी गर्न भ्याउने गरी नै त्यसको पूर्वानुमान गर्नलाई अलिकति कठिन हुन्छ। त्यति मात्र इस्यु छ अहिले भनौँ न, राष्ट्रिय स्तरमा चाहिँ यो मिल्छ, प्रदेश तहमा पनि धेरै असन मिल्छ अहिलेको पूर्वानुमान। तर अब पालिका स्तरमा खोजियो भनेदेखि अथवा जिल्ला स्तरमा खोज्दाखेरि कहिलेकाहीँ मिल्न कठिन छ, त्यसैले सुधार चाहिँ हुँदैछ। तर त्यो दिशातिर मौसम पूर्वानुमान मिल्ने दिशातिर त हामीले धेरै प्रगति भएको छ नि होइन र पालिका लेभलको फोरकास्ट गर्न अझै पनि कठिन भइरहेको छ।
3: केही ठाउँमा रोपाई हुन बाँकी रहेछ, अब यो पर्याप्त वर्षा भएन भने के हुन्छ? रोपाई गर्ने समयमा चाहिँ किसानलाई कस्तो असर गर्छ?
2: अझै पनि मनसुन असोजसम्म नै आउँछ, यो अहिले मनसुनको पिरियड जुन छ सक्रिय छ नि मनसुन, अब पानी तलमाथि हुन्छ नि, तर अब असोजसम्म नै मजाले मनसुनको पानी आउने हुनाले त्यसमा अहिले नि आत्तिहाल्नु पर्दैन। तर अब जहाँसम्म रोपाइँहरू पुरा हुन नसकेको कुरा सही हो, धेरै ठाउँमा चाहिँ कि अब आकाशकै पानी भर पर्नुपर्ने, अब कुलोहरू अलिक मूल नफुटेको केसमा, स्थानीय मूलहरू नहुने केसमा चाहिँ रोकिएको छ, तर धेरै जसो भइरहेको छ। तर अहिलेको हेर्दाखेरि जस्तो तपाईँले यो हप्ता अब आउँदो हप्ता चाहिँ बागमतीदेखि पश्चिमसम्मलाई पानी राम्रो पर्ने देखिन्छ, कमसेकम सोमबार मङ्गलबार अथवा बुधबार त्यस्तो छ, बाँकी त्यसले कभर गर्छ होला। पूर्वलाई समस्या हुन सक्छ त्यतिखेर, पनि नभएको भए, तर यति हुँदाखेरि पनि पूर्व पश्चिम भनिरहँदाखेरि उत्तर र दक्षिणको कुरा पनि आउँछ। पहाड र तराईमा चाहिँ तराईमा अलिक पकेटहरूमा त परिरहेको छ, तर समग्र तराईलाई पर्याप्त हुने गरी चाहिँ पानी कम देखिरहेको छ यसपालि, किनभने त्यो ठुलो क्षेत्रहरू ठुलो सिस्टम प्रणाली नआइकन तराईले एकछत्र वर्षा गराउने सक्दैन, त्यसैले तराईमा इस्यु छ। पश्चिमतिर नपुगेको भए अब आउँदै पनि छ, पूर्वतिरलाई चाहिँ अरू केहीसँग कुर्नुपर्ने हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ डाक्टर गमेन्द्र दाहाल। यसैबीच पानी कम परेसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना अत्यधिक रहेको छ। आज बिहानैदेखि देशका धेरै ठाउँमा चर्को गर्मी सुरु भइसकेको छ। अब यो क्रम 5-6 दिनसम्म चल्ने मौसमविदको अनुमान छ। पहाडी क्षेत्रमा बेलुकी पख केही वर्षा हुन सक्ने भएकाले केही राहत मिल्ला, तर तराई मधेसमा लगातार गर्मी हुन सक्छ। 35-40 डिग्री सेल्सियस तापक्रम भए पनि बाफिलो हावाको कारण 45 डिग्रीसम्मको तातो महसुस हुन सक्नेछ। विज्ञहरूले प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान, घाममा ननिस्कन र सुरक्षित ठाउँमा बस्न सुझाव दिएका छन्।
0: यसैबीच पहिरोका कारण अरणीको राजमार्ग अन्तर्गत कोदारी सडक बितेको 10 दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक ठप्प हुँदा आवतजावतमा समस्या हुनुका साथै स्थानीय जनजीवन प्रभावित बनेको छ। अवरुद्ध सडकको वस्तुस्थितिबारे जानकारी लिन पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनको क्रममा उहाँहरूले सडक सञ्चालनका लागि भइरहेका प्रयास र पहिरोको क्षतिका बारेमा जानकारी लिनुभएको हो। सडक अवरुद्ध भएको लामो समय बितिसक्दा पनि सडक खुलाउन प्रभावकारी पहल नभएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन्। 10 दिनसम्म पनि यातायात सञ्चालन हुन नसक्दा दैनिक जनजीवन कष्टकर बनेको भन्दै उनीहरूले यथाशीघ्र सडक खुलाउन माग गरेका छन्। प्रहरीका अनुसार कोदारी राजमार्ग सहित रुकुम पश्चिममा भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सडक खण्ड पनि अब पूर्ण रूपमा अवरुद्ध बनेको छ। यस्तै अर्खाँचीमा सन्धि खर्क गोरुसिङे सडक, मुस्ताङमा जोमसोम कोरोला सडक र रसुवामा मैलुङ स्याप्रोबेसी सडक पनि पूर्ण रूपमा अवरुद्ध बनेका छन्।
1: अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको साझा सञ्जाल एआइएनले आफ्ना सदस्य संस्थाहरूका लागि सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। सरकारले सम्पत्ति शुद्धिकरण निवारण ऐनको 5 संशोधन मार्फत गैर नाफामूलक क्षेत्रलाई पनि कानूनी दायरामा ल्याएपछि एआइएनले यो पहल कदमी लिएको हो। कार्यक्रममा एआइएनकी कोषाध्यक्ष सुजिता माथेमाले नेपाल एफएटीएफको ग्रे लिस्टमा पर्नुलाई चेतावनी मात्र नभई वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा समेत लिनुपर्ने बताउनुभयो। ग्रे लिस्टिङको असर वैदेशिक लगानी, रेमिट्यान्स र मुलुकको छविमा पर्ने भएकाले वित्तीय सुशासन कायम गर्नु सबैको साझा जिम्मेवारी भएको उहाँको भनाइ छ। कार्यक्रममा सरकारी अधिकारी र प्राविधिक विज्ञहरूले विद्यमान नीतिगत व्यवस्था र कार्यान्वयनका चुनौतीबारे जानकारी गराएका छन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बर्खाको बेला सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि।
4: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
5: सम्पर्क 97051148 70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। बागलुङमा आइफोन नदिएको निहुमा एक 17 वर्षीय किशोरको उनकै साथीहरूले कुटपिट गरी हत्या गरेका छन्। बडीगार्ड गाउँपालिका एकका लजिन थापाको उनकै साथीहरूले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो। गएको साउन 1 गते साथीको जन्मदिन मनाउन गएका थापाको बिहिबार स्थानीय मनखोलामा शव फेला परेको थियो। जन्मदिन मनाउने क्रममा जाँड रक्सी खाएपछि घर फर्कदा लजिनसँग रहेको आइफोन माग्दा नदिएपछि झगडा भएको र कुटपिट गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 4 जना साथीहरूलाई पक्राउ गरेको छ। काठमाडौँको साइपल कलेजमा कक्षा 11 अध्ययनरत लजिन केही समय अघि मात्रै घर गएका थिए। हप्ता दिनसम्म बेपत्ता रहेका उनको प्रहरीले तालिम प्राप्त कुकुर र ड्रोनको प्रयोग गरी खोजी गरेको थियो।
0: लघुवित्त तथा वित्तीय शोषण विरुद्ध आन्दोलनरत पक्षले आज सङ्घीय राजधानी काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। किसान मजदुर आन्दोलन नेपालको आयोजनामा पीडितहरूले काठमाडौँका विभिन्न क्षेत्रमा राजधानी मार्च गरेका हुन्। लघुवित्त संस्थाहरूबाट मारमा परेका सर्वसाधारणले आफ्नो हकित र न्यायको माग गर्दै विगत लामो समयदेखि सङ्घर्ष गर्दै आएका छन्। सङ्घर्षको निरन्तरता स्वरूप आज काठमाडौँको सडकमा आएका प्रदर्शनकारीहरूले वित्तीय शोषण बन्द गर्नुपर्ने माग राख्दै दबाव दिएका छन्। किसान तथा मजदुरहरूको समेत सहभागिता रहेको विरोध कार्यक्रम मार्फत पीडितहरूले राज्यको ध्यान आकर्षण गराउन खोजेका छन्।
1: सरकारले हप्तामा 2 दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै वर्षायाममा पनि चितवनमा पर्यटकीय चहल पहल बढेको छ। बिदाका कारण सौराहा, पटिहानी, जगतपुर र मेघौली जस्ता पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा वृद्धि भएको हो। क्षेत्रीय होटल संघ चितवन का अनुसार अघिल्ला वर्षको वर्षायाममा 30% हाराहारीमा रहने होटल अकुपेन्सी यस वर्ष 50% पुगेको छ। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा गैंडा तथा बाघ हेर्न जीप, हात्ती र डुङ्गा सफारीका लागि पर्यटक आउने गरेका छन्। सडक पूर्वाधार अझ सुधार भएमा चितवनमा पर्यटकको संख्या अझै बढ्ने पर्यटन व्यवसायको भनाइ छ।
0: सेयर कारोबारका लागि डिम्याट खाता खोल्नेको संख्या 80 लाख नआएको छ। सिडिएस एन्ड क्लियरिङका अनुसार अहिलेसम्म 80,09,623 डिम्याट खाता खोलेका हुन्। यसमध्ये मेरो सेयर खाताका सक्रिय संख्या भने 51,48,894 छ, जसअनुसार 29 लाख डिम्याट खाता निष्क्रिय अवस्थामा देखिन्छन्। एउटै व्यक्तिले दुई वा दुईभन्दा बढी खाता खोल्न पाउने भएकाले पनि संख्या उच्च देखिएको हो। यस्तै अहिलेसम्म डिम्याट भएका सेयर संख्या 18,60,29,58,782 रहेको सिडिएस एन्ड क्लियरिङले जनाएको छ। बजारमा सूचीकृत सेयर संख्या भने 19,27,64,88,698 रहेको छ। बाँकी 67,35,29,916 किता सेयर डिम्याट हुन बाँकी वा नष्ट भएको हुन सक्ने सिडिएस एन्ड क्लियरिङले जनाएको छ।
1: अब विदेशका खबर। दक्षिण कोरियामा चलिरहेको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को विश्व सम्पदा समितिको बैठकले ग्रिसको प्रसिद्ध माउन्ट ओलम्पस तथा जापानका प्राचीन राजधानी आशुका र फुजिवारालाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ। बुसान सहरमा आउँदो बुधबार जेठ 13 गतेसम्म चल्ने समितिको बैठकले दक्षिण सुडानको बोमा बार्डिङ्लो माइग्रेटरी ल्यान्डस्केपलाई पनि विश्व सम्पदा सूचीमा समावेश गरेको समाचार संस्था एपीले जनाएको छ। विश्वकै सबैभन्दा ठूलो स्थलीय स्तनधारी जीवको बसाइ सराई हुने क्षेत्रमध्ये एक मानिने यो ठाउँ दक्षिण सुडानबाट विश्व सम्पदा सूचीमा समावेश भएको पहिलो सम्पदा हो। 12 ओलम्पियन देवताको पौराणिक वासस्थान मानिने माउन्ट ओलम्पसलाई सांस्कृतिक तथा प्राकृतिक दुवै महत्त्व बोकेको मिश्रित सम्पदाका रूपमा सूचीकृत गराउन ग्रिसले गरेको 12 वर्ष लामो प्रयासले सफलता पाएको हो। माउन्ट ओलम्पसको फेदीमा रहेको डिओन ओलम्पस नगरपालिकाका मेयर इभान्जेलोस गेरोलियोसले विश्व सम्पदा सूचीमा समावेश भएपछि यसको संरक्षणको दायित्व थप बढेको बताउनु भएको छ। यसै गरी जापानको नारा प्रिफेक्चरमा रहेको आशुका र फुजिवारा प्राचीन राजधानी क्षेत्रका 19 पुरातात्विक स्थल विश्व सम्पदा सूचीमा समावेश भएका छन्। जापानका संस्कृति मन्त्री कोबायाशी सिगेकीले विश्व सम्पदा सूचीमा समावेश गरेकोमा युनेस्को समितिप्रति आभार व्यक्त गर्दै सम्पदालाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई आदेश दिनुभएको छ। झन्डै दुई हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गर्नुभएको अमेरिकी सञ्चार माध्यम द न्युयोर्क टाइम्सले जनाएको छ। ट्रम्पले वासिङटन र तेहरान बीच वार्ता भइरहेको र यसपटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत दावी गर्नुभएको छ। ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्त्व दिन थालेको समेत दावी गर्नुभएको छ। व्हाइट हाउसमा आफ्ना उच्च सल्लाहकारसँग इरानमा भइरहेको पछिल्लो आक्रमणका विषयमा छलफल लगत्तै ट्रम्पको टिप्पणी आएको हो।
1: नेपाल दर्पणमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल बङ्गलादेशसँग 3-2 सेटमा पराजित भयो। बङ्गलादेशले दोस्रो, चौथो र पाँचौँ तथा नेपालले पहिलो र तेस्रो सेट जित्यो। यो सँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसअघि नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलङ्कासँग 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ। 6 टोली सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। काबा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आउँदो बुधबार हुनेछ।
0: नेपालको पुरुष भलिबल फ्रेन्चाइज लिग नेपाल भलिबल लिग एनभिएलको अक्सन काठमाडौँको एक होटलमा चलिरहेको छ। अक्सनमा रहेका 129 54 खेलाडीलाई 6 टोलीले अनुबन्ध गर्नेछन्। अक्सनको ए श्रेणीमा 56 र बी श्रेणीमा 63 खेलाडी छन्। टोलीहरूले ए श्रेणीबाट 4 र बी श्रेणीबाट 3 खेलाडी अनुबन्ध गर्नुपर्नेछ। यसअघि सबै टोलीले मार्के खेलाडी अनुबन्ध गरिसकेका छन्। एनभिएलमा हरेक टोलीमा 12 खेलाडी रहनेछन्। हरेक खेलाडीले 3 विदेशी खेलाडी अनुबन्धन गर्न सक्नेछन् भने ट्यालेन्ट हन्टबाट 1 खेलाडी राख्नु पर्नेछ। एनभिएलको पहिलो संस्करण आउँदो भदौ 12-21 गतिसम्म काठमाडौँको त्रिपुरेश्वरमा रहेको कवर्ड हलमा हुने तालिका छ। प्रतियोगितामा सगरमाथा स्पायर्स, मधेस वारियर्स, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तर फाल्कन्स सुदूरपश्चिम गरी 6 टोली सहभागी छन्।
1: र भारत फेरि आइसिसी T20 वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इङ्ल्यान्डलाई पछि पार्दै भारत शीर्ष स्थानमा उक्लिएको हो। घरेलु टोली जिम्बावेसँगको 3 खेलको T20 श्रृङ्खलामा 2-0 अग्रता लिएसँगै भारत शीर्ष स्थानमा फर्किएको हो। यो श्रृङ्खलाको अन्तिम खेल अहिले हरारेमा भइरहेको छ। यसअघि इङ्ल्यान्डले घरेलु मैदानमा 5 खेलको T20 श्रृङ्खलामा भारतलाई 4-0 हराउँदै शीर्ष स्थानमा पुगेको थियो। T20 वरियतामा अस्ट्रेलिया तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका 5 स्थानमा यथावत छ। यस्तै नेपाल 15 स्थानमा यथावत छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि। तत्कालका लागि आकस्मिक र चरणबद्ध रूपमा सबै योग्य गाडीलाई अनुमति दिने।
0: त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा 2 पक्राउ। घटनाबारे छानबिन र दोषीलाई कारवाहीको सिफारिसका लागि समिति गठन।
1: अबका केही दिन ठुलो पानी पर्ने सम्भावना कम। तराई मधेसमा चर्को गर्मी हुन सक्ने। मनसुन कमजोर हुँदा किसान चिन्तामा। पानी पर्ने समय बाँकी नै रहेको मौसमविदको भनाई।
0: ग्रिसको माउन्ट ओलम्पस र जापानको प्राचीन राजधानी विश्व सम्पदा सूचीमा समावेश। भावी पुस्तालाई सुरक्षित रूपमा हस्तान्तरण गर्ने सम्बन्धित देशको प्रतिबद्धता।
1: र काबा भलिबल च्याम्पियनसिपमा नेपालको लगातार चौथो हार। नेपाल भलिबल लिगको अक्सन काठमाडौँमा चल्दै भारत फेरि आइसिसी T20 वरियताको शीर्ष स्थानमा उक्लियो।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: Koyle Konya. Extreme energy drink.
1: बधाई छ है दाई, छोरीको बिहे पक्का भएछ रे। यही कुरा सुनेर तपाईँलाई भेट्न आएकी हुँ म।
2: हो नि बहिनी, छोरीलाई 16 वर्षमै राम्रो केटा भेटियो, अब त चिन्ता सकियो, ढुक्क भयो।
1: दाई, नानी त अझै 16 वर्षकी मात्रै भइन्, तपाईँले ठुलो गल्ती गर्दै हुनुहुन्छ। सुन्नुहोस् दाई, म पनि 16 वर्षमै बिहे गरेर आएकी थिएँ। सबैले भनेका थिए भाग्यमानी छोरी, तर मेरो पढाइ छुट्यो, मेरो सपना छुट्यो, मेरो बाल्यकाल छुट्यो। अहिले मेरा श्रीमानले अर्को बिहे गरेर अलग्गै बस्नुभएको छ। मेरो जीवन सङ्घर्ष र पीडाले भरिएको छ। यदि समय फर्काउन पाएको भए म बाल विवाह कहिल्यै गर्दिनथे। कृपया तपाईँको छोरीलाई पढ्न दिनुहोस् दाई।
2: तर बहिनी, मैले त निमन्त्रणा कार्ड समेत बाँडिसकेँ, अब समाजले के भन्छ? मेरो बेइज्जत हुन्छ।
1: दाई, समाजले भनेको सबै कुरा सही हुँदैन। बाल विवाहले छोरीको भविष्य मात्र होइन, पुरा परिवारको सपना पनि तोड्न सक्छ। नेपालको संविधान 2072 प्रत्येक बालबालिकालाई बाल विवाहबाट संरक्षित हुन पाउने हकको व्यवस्था गरेको छ। नेपालको कानुन अनुसार 20 वर्ष उमेर नपुगी विवाह गर्न वा गराउन पाइँदैन। यसरी गरेको विवाह स्वत बदर हुनेछ। यदि कसैले 20 वर्ष उमेर नपुगी विवाह गर्ने गराउने गरेमा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुनेछ भन्ने व्यवस्था गरेको छ।
2: हुन्छ बहिनी, तिमीले मेरो आँखा खोलिदेऊ। अब मेरी छोरीको काँधमा विवाहको जिम्मेवारी होइन, सपनाको किताबको भारी हुनेछ, र उनी पढेर सक्षम भएपछि मात्रै विवाहबारे सोच्नेछु।
3: हजुर, बाल विवाह परम्परा होइन, बाल अधिकारको हनन हो।
4: सामाजिक विकास मञ्च SDF बाँके, ओल्ड भिजन इन्टरनेसनल नेपाल र रेडियो कृष्णसार FM जनहितमा जारी सन्देश।
3: भर्ना खुल्यो।
4: यस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
3: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट BHM, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट BITM, ब्याचलर अफ बिजनेस स्टडिज BBS, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क BASW।
4: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम GPA प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
3: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
4: BHM ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यावहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल एयरलाइन्स रिसोर्ट क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस फुड एन्ड बेभरेज इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
3: BITM ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, IT म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
4: BBS ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय, लेखा, वित्त, मानव संसाधन तथा सरकारी तथा गैर सरकारी क्षेत्रमा रोजगारीका अवसर र व्यवस्थापन, वित्त, बजार व्यवस्थापन र लेखा सम्बन्धी सुदृढ आधार।
3: BASW ब्याचलर अफ आर्ट्स इन सोसल वर्क, गैर सरकारी संस्था NGO, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
4: ब्राइटल्यान्ड कलेजका विशेषताहरू, अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, AC को सुविधा, समय सापेक्ष तथा रोजगारमुखी पाठ्यक्रम, इन्टर्नसिप तथा प्लेसमेन्ट सुविधा, आधुनिक शिक्षण वातावरण र सफल पूर्व विद्यार्थी सञ्जाल तथा करियर परामर्श।
3: नोट, BHM र BITM को CMAT फारम पनि खुलिसकेको जानकारी गराइन्छ। सम्पर्क ब्राइटल्यान्ड कलेज, नेपालगञ्ज 10 पासाङ लामु रोड, फोन नम्बर 081-532-07 र 081-535-602, इमेल blc.npj@gmail.com, वेबसाइट brightlandcollege.edu.np।
0: यो कृष्णसार FM
5: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: सँगै हुर्केका पढेका चारजना साथीहरूमध्ये यी दुई हुन्। आफ्नो प्लस टूको शिक्षा पास गरिसकेपछि बाँकी शिक्षाको लागि परदेशमा गएर उतै पढेर उतै समयमै आफ्नो भविष्य बनाएका।
1: अनि यी दुईजना नेपालमै केही गर्छु भनेर बसेका, तर जति दुःख गर्दा पनि आफ्नो भाग्य चम्काउन नसकेका।

0: 94 MHz কৃষ্ণসার জ্যোতি গীতে
1: এক্সট্রিম এনার্জি ড্রিংক
2: টাইম চেক অহিলে ঠিক 7 বাজেকো ছ
3: এক্সট্রিম এনার্জি ড্রিংক টেস্ট দ্য ডিফারেন্স ফিল দ্য এনার্জি
4: ওহো তোহর রাজা জি কে দিলুয়া টুট যাই তোহর রাজা জি কে দিলুয়া টুট যাই बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो
5: मुस्कान छोरी ए मुस्कान छोरी घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो
4: सकिनै लाग्यो आमा लिपपोत गरेर
5: ए ल ल म खाजा तयार गरेर राखिदिन्छु लगिदिनु है त
4: हुन्छ आमा ओहो हेर यहाँ पर्खालमा त दुलो पो रहेछ माटोले पुरिदिनु पर्यो कि क्या हो पुरिदिनु पर्यो
6: आमा लौ न मलाई सर्पले पो टोक्यो
5: लौ न खोइ खोइ कहाँ टोक्यो छोरी
6: यहाँ दाहिने हातमा टोक्यो आमा
5: लौ न को हुनुहुन्छ मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो लौ न लौ
7: के भयो काकी
5: हेर न राकेश मुस्कानलाई सर्पले टोक्यो भने
7: नातिनु काकी अनि मुस्कान नातिको नै शान्त भएर बस है बरु काकी मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन
5: हुन्छ बाबु मुस्कान सिधै भएर सुत त
7: अनि काकी मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन
5: हुन्छ बाबु अनि सर्पले टोकेको भागमा वरपर काटेर सुईले तानेर वा मुखले चुसेर भिस पो निकाल्ने हो कि
7: हुन हुन काकी सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न अनि केही खुवाउनु पनि हुँदैन पानी पनि बुझ्नुभयो
5: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु
7: त्यो पनि हुन्न काकी घरेलु उपचार जस्तै कि झारमौरो जङ्गली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न बुझ्नुभयो
5: बुझेँ बाबु
7: बरु काकी रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त छिट्टोभन्दा छिट्टो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिट्टो निको पार्न सकिन्छ गइहाल्नुहोस् त तपाईँ बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु
5: हुन्छ हुन्छ बाबु
7: डाटा अन गरेर हेर्नु पर्यो ओ ल snakebitenepal.org ल वेबसाइट पनि खुल्यो हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ हो त्यही लगाउनु पऱ्यो मुस्कानलाई
5: राकेश बाबु मोटरसाइकल लिएर रामेश आइसक्यो
7: ल ल ल काकी मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त चाँडोभन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ
5: ए हस् हस् बाबु
8: याद राख्नुहोस् सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ
9: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ
8: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ सर्पले डसेको व्यक्तिलाई छिटोभन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस् यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
11: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
10: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
11: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
10: कस्तो खबर?
11: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, MD NTU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली,

0: सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
0: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
0: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
1: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, न्यूरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
0: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
1: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
0: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
1: कन्सल्टेन्ट गायनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
0: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
1: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
0: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
1: चौबिसै घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
0: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
2: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
3: विशेषताहरू, दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
4: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081-5534-328।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1000-20000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
4: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
5: सम्पर्क 97-05-11-48-70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर एक,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: खरिद बिक्रीको सूचना। घर जग्गा चाहियो, यस कम्पनीलाई नेपालगञ्ज उपमहानगरपालिका 1 धम्बोजी विशाल चोक नजिक, तेजनगर र बस पार्क आसपास, भेरकुटी नगर, न्यू रोड, कारकादो आसपास, होटल सिद्धार्थको पछाडि अगाडि, बाँके गाउँमा 1 तले, 2 तले र 3 तलेसम्मको घर चाहियो, साथै भाडामा दिन चाहनेले पनि सम्पर्क गर्नुहोला। जग्गा चाहियो, नेपालगञ्ज उपमहानगरपालिकामा टुक्रा घडेरी सहित 10-15 कट्ठा जग्गा चाहियो। खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र बर्दिया, गुलरिया, दाङ, राजापुर, बडियाताल गाउँपालिकाहरूमा साना टुक्रा घडेरीदेखि 10 बिघासम्म सस्तो प्लट चाहियो। भाडामा दिने भए 5-10 बिघा चाहियो। घर घडेरी बिक्रीमा नेपालगञ्ज, भिरकुटी नगर, बिलासपुर, राजा वडा नम्बर 19 र 20 सुर्खेत रोडको पूर्व तथा पश्चिमतर्फ रत्न राजमार्गदेखि 1-2 किलोमिटर ओरपरसम्म राम्रा घर घडेरीहरू उपलब्ध छन्। कोहलपुर मदनचोक बनकटुवामा जग्गा बिक्रीमा छ। खजुरा गाउँपालिका, डी गाउँ, सी गाउँ, सैनिक, राधापुर, सीतापुर, रिमझिम चोक नजिक घडेरी र बर्दिया जिल्लाको सीतापुर, डाँफे लगायत ठाउँहरूमा घडेरी र 5 कट्ठादेखि 5 बिघासम्म बिजनेस प्लटहरू बिक्री गरिन्छ। साथै रूपन्देही जिल्लाको भैरहवा र पड्कौली क्षेत्र र नवलप्रासी जिल्लाको बर्दगाड क्षेत्र, दाङको घोराई, तुलसीपुर र लमहीमा 5-30 बिघासम्मका ठुला बिजनेस प्लट बिक्री गरिन्छ। कुनै पनि घर जग्गा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। यस कम्पनीबाट घर, बिल्डिङ, ठुला कम्पनीहरू, दक्ष जनशक्तिबाट छिटो सरितो निर्माण गरिन्छ। साथै विद्युतीय वायरिङ लगायत सम्पूर्ण निर्माण कार्य ग्यारेन्टीका साथ गरिन्छ। तुरन्त सम्पर्क गर्नुहोला। पूर्णिमा मालिका, रियल इस्टेट प्राली, नेपालगञ्ज, बाँके। सम्पर्क कार्यालय रूपन्देही बुटवल, मोबाइल नम्बर 98-86-85-228।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। एमबीएसको प्रश्नपत्र बाहिरिएको प्रकरणमा दुईजना पक्राउ, सात दिनभित्र छानबिन समितिले प्रतिवेदन बुझाउने। अध्ययन विदा दुरूपयोग गर्ने 41 प्राध्यापकबाट करिब 10.5 करोड रकम असुली।
1: के आउन बाँकी छ त्यो हिसाबले गर्दाखेरि अब यो अध्ययन विदाको सिलसिलामा अलिकति दुरूपयोग भयो भन्ने तरिकाले हामीले यो छानबिन गरे हौ।
0: रोल्पामा पहिरोमा पुरिएका दुईजनाको शव फेला। बाढी पहिरोको गलत सूचना रोक्न टिकटकको नयाँ सर्च गाइड नेपालमा सुरु। अबको तीन दिन अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना कम। भोलि नागढुङ्गा सिस्नेक सुरुङ मार्ग उद्घाटन हुँदै
2: सोमबार उद्घाटन हुन्छ। त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ त्यसलाई हामी पर्सिबाटै खुला गरिदिन्छौँ।
0: लुम्बिनीमा काङ्ग्रेस सरकारबाट बाहिरिने, 5 मन्त्रीको सामूहिक राजीनामा। मधेसमा 3 दलीय गठबन्धन कायमै रहने मुख्यमन्त्री यादवको दावी। 1 वर्षमै युरोपका 35 देशमा करिब 90,000 नेपाली श्रमिक। रोमानियामा नेपालीको आकर्षण बढ्दो।
3: लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि, युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको त्यो प्रभावमा परेर पनि गएको जस्तो देखिन्छ।
0: र काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार पराजित। फाइनल खेल पर्सि हुन्छ।

0: मेगाहर्ज कृष्णसार जतिगत
1: परीक्षा सुरु भएको पाँच मिनटमै प्रश्न पत्र बाहिरिनु शिक्षा प्रणालीका लागि अत्यन्तै चिन्ताजनक विषय हो। यसले इमान्दारीपूर्वक अध्ययन गर्ने विद्यार्थीमाथि अन्याय गर्छ भने परीक्षाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँछ। सम्बन्धित निकायले सुरक्षा व्यवस्था कडा बनाउँदै दोषीलाई कडा कार्यवाही गर्नुपर्छ। निष्पक्ष र विश्वसनीय परीक्षा प्रणाली निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो। अब खबर सन्तोष गन्धर्वबाट।
2: त्रिभुवन विश्वविद्यालयले एमबीए पहिलो सत्रको परीक्षाको प्रश्नपत्र बाहिरेको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। व्यवस्थापन संकायको डिन कार्यालय अन्तर्गतको परीक्षा सञ्चालन समितिले घटनाको सत्य तथ्य पत्ता लगाउन समिति बनाएको हो। विश्वविद्यालयले प्राध्यापक डाक्टर अच्युत ग्याउलीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा सह प्राध्यापक डाक्टर पुष्कर रैखाल र सहप्राध्यापक डाक्टर महेश राज ओझा सदस्य रहनु भएको छ। परीक्षाकै क्रममा सामाजिक सञ्जालमा प्रश्नपत्र सार्वजनिक भएपछि परीक्षाको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ। यस घटनालाई गम्भीर रूपमा लिँदै आवश्यक छानबिन सुरु गरिएको विश्वविद्यालय प्रशासनले जनाएको छ। यसैबीच प्रश्नपत्र सार्वजनिक सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो आईबीले सुलभ सर भनेर चिनिने व्यक्ति सहित दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो। घटनापछि शिक्षा मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र त्रिवीका पदाधिकारीसँग छलफल गरी दोषीमाथि तत्काल कारवाही गर्न निर्देशन समेत दिनुभएको छ। अध्ययन विदा लिएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय त्रिवीका 41 जना प्राध्यापकबाट करिब 10.5 करोड असुली भएको छ। त्रिविका अनुसार उक्त रकम विश्वविद्यालयको पेन्सन कोषमा जम्मा गरिएको छ। अध्ययन विदा दुरुपयोग गरेका 191 प्राध्यापकमध्ये हालसम्म 41 जनाले रकम फिर्ता गरेका छन् भने 62 जनाले रकम तिर्न निवेदन दिएका छन्। तीमध्ये 54 जनालाई विश्वविद्यालयले औपचारिक पत्र पठाइसकेको छ। सरकारले अध्ययन विदा दिएर सेवामा नफर्किएका प्राध्यापकबाट कबुलियतमा अनुसार रकम असुल गर्न निर्देशन दिएपछि असुली प्रक्रिया तीव्र बनाइएको छानबिन समितिका संयोजक डाक्टर जीवन काफ्रेले सिआइएनसँग बताउनुभयो।
3: त्रिभुवन विश्वविद्यालयले खोजबिनद्वारा अब चाहिँ हाम्रो त्रिभुवन युनिभर्सिटीमा अध्ययन विदा लिनुभएको नफर्किनु भएको शिक्षकहरूको हामीले अध्ययन गरेका थियौँ। त्यो अध्ययनबाट हामीले एउटा पुरा लिस्ट नम्बरहरू निकाल्यौँ। निकालेपछि अहिले हामीले त्रिभुवन युनिभर्सिटीले हामीले चाहिँ उहाँहरूलाई आफ्नो जुन लिनुभएको वृक्षा छ त्यो चाहिँ फिर्ता गर्नको लागि अनुरोध गरेर हामीले बेला बेलामा सूचना पनि जारी गरिसकेका छौँ। केही आएर तिरिसक्नु पनि भएको छ, फिर्ता गर्नु पनि भएको छ, आफ्नो क्लियरेन्सहरू गर्नु भएको छ, केही आउन बाँकी छ। त्यो हिसाबले गर्दाखेरि अब यो अध्ययन विधाको सिलसिलामा अलिकति दुरुपयोग भयो भन्ने तरिकाले हामीले यो छानबिन गरे हौ। त्यो रेकर्ड अनुसार 200 जना प्राध्यापकहरू फर्किनु भएको छैन, यो बढ्दो क्रममा चाहिँ छ होइन। अब हामी यो निष्कर्षमा पुगिसकेको अवस्था चाहिँ छैन, यो खुदिनकै दायरामा छ। अब हामीले फाइनल प्रतिवेदन यो सबै कुरा समेट्नेछौँ।
2: यसअघि त्रिवीले अध्ययन विधाको दुरुपयोगबारे छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको थियो। समितिको प्रतिवेदन अनुसार 398 जना प्राध्यापकले अध्ययन विधा दुरुपयोग गरेको पाइएको छ। विश्वविद्यालयले पटक पटक ताकेता गर्दा पनि रकम नतिर्ने प्राध्यापकको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। त्रिवीका अनुसार प्रत्येक प्राध्यापकले कम्तीमा 10 लाखदेखि बढीमा 50 लाख रुपियाँसम्म फिर्ता गर्नुपर्ने देखिएको छ। वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक युरोपतर्फ तीव्र रूपमा बढेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो 1 वर्षको तथ्याङ्क अनुसार युरोपका 35 देशमा 89,684 जना नेपाली अन्तिम श्रम स्वीकृति लिएर गएका छन्। युरोपमा सबैभन्दा धेरै नेपाली रोमानिया पुगेका छन्। त्यहाँ 1 वर्षमा 33,920 जना पुगेको विभागले जनाएको छ। त्यसपछि साइप्रस 11,69, क्रोसिया 7,662, टर्की 6,370, माल्टा 6,110 र पोर्चुगल 3,800 जना पुगेका छन्। खाडी मुलुकसँगै युरोपमा रोजगारीका अवसर बढ्दै जाँदा नेपाली श्रमिकको रोजाइ पनि बिस्तारै बढ्दै गएको विभागका महानिर्देशक मीरा आचार्यले सिआइएनलाई बताउनुभयो।
4: पर्सेन्ट जति लास्ट इयरको भन्दा बढेको जस्तो देखिन्छ. अब कतिपय अवस्थामा चाहिँ जस्तै जिसिसी कन्ट्री या मलेसिया या लगायतका कन्ट्रीहरूमा गइसकेको जो नागरिक हुनुहुन्छ उहाँहरूले पनि चाहिँ त्योभन्दा बाहिरको कन्ट्रीहरू युरोपको बोर्डर भयो युरोप भयो त्यस्तो कन्ट्रीहरूमा जाने इच्छा देखाएको जस्तो देखिन्छ. त्यसले गर्दा पनि संख्या वृद्धि भएको छ. अब यो संख्या वृद्धि हुनुमा चाहिँ मानिसहरूले के लाग्न सक्छ भने ती कन्ट्रीहरू जो डेभलप छन् त्यहाँ बढीभन्दा बढी रोजगारीको अवसर हुनसक्छ, लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको त्यो प्रभावमा परेर पनि गएको जस्तो देखिन्छ.
2: लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली काङ्ग्रेसका पाँचैजना मन्त्रीले आज सामूहिक राजीनामा बुझाएका छन्. मन्त्रीहरूले आज संसदीय दलका नेता दिल्ली बहादुर चौधरी समक्ष सामूहिक राजीनामा बुझाएका हुन्. नेकपा एमाले र नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति बनेपछि काङ्ग्रेस सरकारबाट बाहिरिने प्रक्रियामा अघि बढेको हो. काङ्ग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्युपानी, सामाजिक विकास मन्त्री जन्मजय तिमिलसिन्हा र वन तथा वातावरण मन्त्री देवकरण कलवारले राजीनामा दिनुभएको मन्त्री प्रचण्ड विक्रम न्युपानीले सिआइएनसँग बताउनुभयो.
5: यस्तो छ, हामीले अहिले बदलिदो परिस्थितिको लागि मध्यनजर गरेर दलको नेतालाई जिम्मा लगाएका छौँ होइन, दलको नेतालाई जिम्मा लगाएर हामीले उहाँलाई जिम्मा लगाएका छौँ राजीनामाको सन्दर्भमा होइन. हामीले मुख्यमन्त्रीलाई राजीनामा दिएका छैनौँ होइन. हामीले दलको नेतालाई जिम्मा लगाएका कारणले गर्दा बदली गर्दा कसरी अगाडि बढ्छ भन्ने कुरा हो होइन. अहिले अहिले पनि कसैको गठबन्धनबाट स्पष्ट बहुमत नभएको कारणले र हामी एमाले र जुन किसिमको एमाले र नेकपाको जुन सहमति भएको छ त्यो सहमतिलाई कार्यान्वयन हुने कुरामा हामी बाधक हुने कुरा भएन. हामी राजीनामा अलरेडी हामी दलसँग बुझाएका छौँ.
2: अब काङ्ग्रेस संसदीय दलले मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी समेत गरेको छ. मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले भने प्रदेशमा नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा सम्मिलित तीन दलीय गठबन्धन कायमै रहने बताउनु भएको छ. सत्ता साझेदार दलबीच कुनै विवाद नरहेको र सरकारलाई तत्काल कुनै खतरा नरहेको समेत उहाँले बताउनु भयो. मधेसमा जसपा नेपाल बलियो प्रतिपक्षका रूपमा रहेकाले तीन दलीय गठबन्धन केन्द्रको नीति विपरीत नहुने पनि उहाँले स्पष्ट पार्नुभएको छ. अबको तीन दिन देशमा ठूलो पानी पर्ने सम्भावना कम रहेको छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशभर मनसुन खासै सक्रिय हुने छैन. महाशाखाले आज भोलि र पर्सि अधिकांश स्थानमा सामान्यदेखि हल्का पानी परे पनि लगातार भारी वर्षाको सम्भावना नरहेको जनाइएको छ. सिआइएनसँग कुरा गर्दै मौसमविद रोजन लामिछानेले भन्नुभयो,
6: दिल्ली र कोलकाताको जुन आकाशको एरियालाई चाहिँ हामी सरदर स्थान भनेर भन्छौँ त्यो आसपास नै रहेको र नेपालभन्दा अलिकति पर रहेको अवस्था रहेको छ. त्यसले गर्दाखेरि चाहिँ नेपालमा केही मात्रामा कम वर्षा हुने हो कि र वर्षा भए पनि केही ठाउँमा हुने हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा मात्र भारी वर्षा हुने सम्भावना त हेर्दाखेरि चाहिँ तराईको क्षेत्रहरूमा मध्य प्रदेश अझ स्पेसियल्ली चाहिँ मध्य प्रोभिन्समा चाहिँ अझै कम पानी पर्न सक्ने सम्भावना देखिन्छ.
2: काठमाडौँ र धादिङ जोड्ने नागढुङ्गा सिस्नी खोला सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुँदैछ. करिब 29 अर्ब रुपैयाँ लागतमा निर्माण भएको 2.68 किलोमिटर लामो सुरुङ शिलान्यास भएको 7 वर्षपछि सञ्चालनमा आउन लागेको हो. आयोजनाका अनुसार सुरुको चरणमा आपतकालीन सवारी साधनलाई मात्रै सुरुङ प्रवेश गर्न दिइनेछ. त्यसपछि निजी र सार्वजनिक सवारीलाई पनि क्रमश सञ्चालनको अनुमति दिइनेछ. पैदल यात्री, दुई पाङ्रे र प्रचलित सिल पदार्थ बोकेका सवारी भने सुरुङभित्र प्रवेश गर्न नपाउने नागढुङ्गा सुरुङ मार्ग परियोजनाका प्रमुख सौजन्य नेपालले बताउनुभयो.
7: सोमबार उद्घाटन हुन्छ, त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ नि त्यसलाई हामी पर्सिबाटै खुला गरिदिन्छौँ. अनि यसको बिचमा हामीले यसलाई स्टेज वाइज खोल्नुपर्ने हुन्छ कि एकैचोटि खोल्नु हुँदैन. यसलाई जस्तो हुनसक्छ हामीले पहिला चाहिँ एउटा मक ड्रिल अनिवार्य छ. हामीले एउटा रियल एउटा डिजास्टर क्रिएट गर्नुपर्छ त्यो जस्तो आगो लागेको हुनसक्छ अनि हामीले कति छिटो उद्धार गर्न सकौँ त्यो सिस्टमले त्यो एउटा मक ड्रिल गर्नुपर्छ. अनि त्यसपछि त्यो मक ड्रिल सम्पन्न भएपछि हामीले स्टेज वाइज गाडी छोड्छौँ. त्यसपछि हाम्रा त्यहाँका जेट फ्यानहरूलाई सिङ्क्रोनाइज गर्नुपर्छ. त्यसपछि हामी करिब करिब 1 महिनाको पछि पूर्ण रूपबाट प्रमेश सञ्चालन गर्नु तयारीमा छौँ.
2: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल बङ्गलादेशसँग 3-2 सेटमा पराजित भयो। योसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसअघि नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलङ्कासँग 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ। 6 टोली सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। काबा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल भने आउँदो बुधबार हुनेछ।
1: सन्तोष गन्धर्व रौतहटका 5 स्थानीय तह अझै बजेट विहीन, विकास र सेवा प्रभावित। राजनीतिक असहमतिले रोकियो बजेट रिपोर्ट सँगै पानीमा भिजिरहने बच्चाको स्वास्थ्यमा देखिने स्वास्थ्य समस्या, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: पे QR, नेपाल का अपने QR।
1: खुल्यो खुल्यो खुल्यो
2: तपाईको आफ्नै शहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
1: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
2: कोहलपुरमै पाइन्छ। टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्स को सुविधा पनि।
1: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
2: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
3: हाम्रो नाम घन्किन्छ
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
6: आज फेला परेको छ। हिजो बाख्रा चराउन गएका 51 वर्षीय औषधी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको पहिरोमा परि मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैजनाको शव परीक्षणका लागि रोल्पा अस्पताल पठाइएको छ। घटनामा घाइते भएका 60 वर्षीय कुले घरती मगरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। यसैबीच नेपालमा बर्खायाममा बाढ़ी पहिरोका बेला फैलिने गलत सूचना रोक्न टिकटकले नयाँ सर्च गाइड शुरू गरेको छ। अब बाढ़ी वा विपद सम्बन्धी सामग्री खोज्दा टिकटकमा विशेष ब्यानर देखिनेछ, जसले प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपद सूचना पोर्टल, टिकटक सेफ्टी सेन्टर र ट्रान्जिट इभेन्ट सपोर्ट गाइडमा सिधै पुर्याउनेछ। यस गाइडमा विपदबारे सही जानकारी, मानसिक स्वास्थ्य सम्बन्धी सहयोग र संवेदनशील सामग्री सुरक्षित रूपमा शेयर गर्ने र आवश्यक परे रिपोर्ट गर्ने तरिकाबारे पनि जानकारी दिइएको छ। रौतहटका 5 स्थानीय तहले चालू आर्थिक वर्ष 2083-84 बजेट हालसम्म पनि ल्याउन सकेका छैनन्। बजेट ल्याउन नसक्दा विकास निर्माणका काम प्रभावित भएका छन् भने कर्मचारीको तलब, सेवा प्रवाह र राजस्व संकलन समेत प्रभावित हुन थालेको छ।
7: स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार असार 10 गतेभित्र बजेट पेश गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्छ। तर रौतहटका गडुडा, कटहरिया, फतुवा, विजयपुर, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन्। बजेट ल्याउन नसक्दा स्थानीय तहको नियमित सेवा प्रवाह समेत प्रभावित भएको छ। मौलापुर नगरपालिकाका प्रमुख रिना कुमारी शाह:
8: बजेट आइसक्यो, अब सबै भइसक्यो, भोलि पाइन हो भोलि बजेट आइहाल्छ। होइन मुखियाजी, यसो अलिअलि यताउति भएर भएन, हजुर भोलि राखेको छु नगरको।
7: अधिकांश स्थानीय तहमा राजनीतिक सहमति जुट्न नसकेका कारण बजेट समयमा आउन नसकेको हो। गरुडा नगरपालिकाले भने प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि नगरसभा बोलाउन नसकेको जनाएको छ। नगर प्रमुख कन्थमणि प्रसाद कलवार:
9: अब नयाँ हाकिम आयो, 15 गतेको मिटिङ त्यही नगरसभाको सम्बन्धी कहिले हुन्छ त्यो मिटिङ पर्छ, त्यसै दिन अब डेट निष्कासन हुन्छ। हाकिमले गर्दा ढिलो हुनेको कारण त्यो हाकिम बदमासी गर्यो, हाकिमले गर्दा त्यो नगरसभा भएन।
7: फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बिया खातुनले प्रमुख प्रशासकीय अधिकृत कमल दाहाल र लेखा अधिकृत नगरपालिकामा उपस्थित नभई चन्द्रनिगापुर र बारामा बसेर चेक काट्ने गरेको आरोप लगाउनुहुन्छ, जसले गर्दा नगरसभाबाट बजेट पारित नहुँदा शिक्षा, स्वास्थ्य तथा कर्मचारीको तलब वितरणको काम पनि रोकिएको छ। कार्यवाहक नगर प्रमुख अम्बिया खातुन: बजेट समयमा नआउने समस्या रौतहट लगायतका विशेषत तराईका जिल्लामा नयाँ होइनन्। तर यो समस्या हरेक वर्ष दोहोरिरहनुको कारण खोजेर सावधानका लागि पहल गर्नुपर्ने र नगर प्रमुखले नै बैठक नबोलाएकाले फतुवा विजयपुर नगरपालिकाको नगर सभा हुन नसकेको सोही नगरपालिकाको वडा नम्बर 9 का वडाध्यक्ष राकेश यादव बताउनुहुन्छ।
10: अनि त्यस्तै चाहिँ नगर प्रमुखले हाम्रो बैठकै बोलाइदिनु भएन, कार्यवाहक नगर प्रमुखले त्यही बैठकमा बोलाइदिएर मात्रै त्यो रोकिएको हो, नभए अरू त्यस्तो केही पनि खासै कारण छैन, विवाद पनि छैन।
7: स्थानीय वासीले भने जनप्रतिनिधिहरूले आपसी विवाद अन्त्य गरी तत्काल नगरसभा बोलाएर बजेट पारित गर्नुपर्ने माग गर्दै आएका छन्। फतुवा विजयपुरका स्थानीय जेन जिल्लामा समयमा नै बजेट पारित नहुँदा विकास निर्माणका योजनाको काम प्रभावित भएको छ भने दैनिक प्रशासनिक र राजस्व संकलनमा समेत अवरोध भएको कर्मचारीहरू बताउँछन्। उपेन्द्र गोले, सिआइएन, गुञ्जन एफएम, रौतहट।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मनसुन अवधिमा स्वस्थ रहन बालबालिकाले दैनिक गर्नुपर्ने काम।
11: डाक्टर साहब, बर्खायाममा हामी किन धेरै बिरामी पर्छौँ?
12: नमस्कार बिहानी। बर्खायाममा बिरामी पर्नुको कारण पहिलो कुरा त्यो बेलामा बाढी पहिरो लामखुट्टेहरू बढी लाग्ने यस्ता चिजहरू हुँदाखेरि चाहिँ रोग सरुवा रोगहरू बढी सर्न सक्छ।
6: बर्खायाममा बालबालिका धेरै बिरामी हुने कारण र समाधानका उपाय, बालबालिकाको सवालमा विज्ञको जवाफ संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
13: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
14: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
15: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
14: तर महिलाको नाम
16: हाय के गर्ने होला? अब सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाए तर भएन।
17: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
16: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा वचन आउँदा मलाई झन् टेन्सन भइरहेको छ।
17: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
16: कस्तो खबर?
17: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
16: ए साँच्चै?
17: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
16: ए त्यो त झन् राम्रो
17: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
16: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
17: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
16: यो त पुरा प्याकेज जस्तै भयो नि।
17: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
16: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
17: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
18: लाई स्वागत छ। आज हामी हाम्रो पालोको 312 खण्डमा छौँ। वर्षायाममा पानी पर्ने मौसम, यो मौसममा पानी जम्ने, सरसफाइमा कमी हुने र लामखुट्टेको संख्या बढ्ने भएकाले बालबालिकामा विभिन्न रोग लाग्ने जोखिम बढ्ने डाक्टरहरू बताउँछन्। आजको हाम्रो पालोमा मनसुनका समयमा स्वस्थ रहन बालबालिकाले अप्नाउनु पर्ने बानीका विषयमा बालबालिकाको सवालमा विज्ञको जवाब प्रस्तुत गर्दैछौँ। जवाब दिँदै हुनुहुन्छ बालरोग विशेषज्ञ डाक्टर सन्तोष अधिकारी।
11: नमस्कार, म बिहानी। डाक्टर साहब, बर्खायाममा हामी किन धेरै बिरामी पर्छौँ?
12: नमस्कार बिहानी, तिम्रो प्रश्नको उत्तर सुने, हामी बर्खायाममा किन धेरै बिरामी पर्छौँ भनेर सोधेको छौ। बर्खायाममा बिरामी पर्नुको कारण पहिलो कुरा त्यो बेलामा बाढी पहिरो पानीहरू फोहोर हुने, प्रदूषणको शिकार हुने, खानेकुराहरूमा फोहोर झिने, झिङ्गाहरू बढी फैलिने, लामखुट्टेहरू बढी लाग्ने यस्ता चिजहरू हुँदाखेरि चाहिँ रोग सरुवा रोगहरू बढी सर्न सक्छ, त्यही भएर सरुवा रोगको प्रकोप बढी हुने हुन्छ। त्यसै गरी फोहोर पानी खाँदा हैजा झाडा पखालाहरू हुनसक्छ, फोहोर खानेकुरा खाँदा पेटमा बान्त हुन समस्याहरू आउनसक्छ। त्यही भएर हामीले बर्खा याममा हातहरू नधोइकन फोहोर पानीमा बस्दा फोहोर पानी खाँदा चाहिँ रोगहरू परिलान सक्छ।
11: डाक्टर साहब मेरो नाम सुप्रिना हो। हामी पानीमा खेलेपछि किन हामीलाई ज्वरो लाग्छ?
12: सुप्रिना तिमीले भनेको प्रश्नको चाहिँ उत्तरमा हामीले पानीमा खेलेपछि किन ज्वरो आउँछ भन्ने कुरा सोधेको छौ। पानीमा खेल्दा ज्वरो आउने खास कारण चाहिँ हामीहरू रुवाखोकी लागेको प्रकोपको सिजनमा बाहिर हिँड्छौँ, त्यही भएर चाहिँ त्यो बेलामा रुवाखोकी लागिरहेको हुन्छ, त्यसलाई ज्वरो आउने हो। तर वास्तवमा पानीमा भिज्दैमा ज्वरो आउने चाहिँ होइन। तर त्यो समयमा लामखुट्टेहरू बढी सलबल आउने, रुगाखोकीको शिकार बढी हुने, इन्फ्लुएन्जाहरू बढी सर्ने, होइन बाहिर चाहिँ हामी भिडमा जाँदाखेरि हाम्रो शरीरको इम्युनिटी शक्ति कम हुने, रोग सलाउने क्षमता कम हुने हुँदा त्यो बेलामा ज्वरोले च्याप्न सक्छ। त्यस्तै ज्वरो आएको हो, पानीले भिज्दै मात्रै ज्वरो आउने होइन। त्यही भएर सकेसम्म बर्खामा बाहिर नहिँड्ने, उल्टा छाता ओढ्ने गर्नुपर्छ। पानीमा भिजेपछि चिसो हुन्छ, चिसो भएपछि हाम्रो शरीरमा तापक्रम घट्न जान्छ, तापक्रम घटेपछि हामीलाई रोगहरूले समाउन सक्छ। त्यही भएर बाहिर पानीमा नभिज्नुहोस्।
11: नमस्कार डाक्टर साहब, म श्रेष्मा। हामी बर्खायाममा स्वस्थ रहन दैनिक के गर्नुपर्छ?
12: श्रेष्मा तिमीले राम्रो जिज्ञासा राख्यौ। बर्खायाममा हामी स्वस्थ रहन हामीले के गर्नुपर्छ भन्दाखेरि सबैभन्दा पहिलो हामीले आफ्नो हात गोडा धुने काम गर्नुपर्छ। हामीले सरसफाइलाई बढी ध्यान दिनुपर्छ। बर्खायाम भन्नाले पानी बढी पर्ने, फोहोर बढी सर्ने, बाढी पहिरो आउने हुन्छ। यो बेलामा चाहिँ झिङ्गाहरू बढी लाग्ने हुन्छ। त्यो बेलामा झिङ्गा लागेका चिजहरू खाँदा हामीलाई रोग लाग्न सक्छ, झाडा पखाला हैजा लाग्न सक्छ। यसै गरी बर्खायाममा पानीहरू जमेर लामखुट्टे बढी हुनसक्छ, यसले हामीलाई मलेरिया डेङ्गु लगाउन सक्छ। काठमाडौँको हकमा डेङ्गु अलि बढी देखिन्छ। अर्को कुरा भनेको बर्खायाममा झालहरू रुखहरू झालहरू ठुल्ठुलो हुनसक्छ, यो भएपछि किराहरू बढी लाग्न सक्ने, सर्पहरू बढी आउन सक्ने हुन्छ। त्यही भएर हामीले झालको नजिक हिँड्नु भएन। हामीले बाहिर हिँड्दा आफ्नो पुरा लुगा लगाउनु पर्यो। पानी पर्दा बर्सादी प्रयोग गर्ने वा छाता प्रयोग गरेर हिँड्नुपर्छ। बाटोहरू चिप्लो हुने हुन्छ, पानीहरू पर्दा हिलो हुने हुन्छ, त्यसलाई त हामीले अलिक सजग भन्नुपर्छ। बाटोमा हिँड्दा सजग हुने, हात गोडा धोएर मात्रै घर छिर्ने, जे खाँदा पनि हात धुने गर्ने, पानी उमालेको खाने, यी कुराहरू ख्याल गर्यो भने बल्ल हामीलाई रोगले छुँदैन। त्यसर्थ तिमी नानीहरूले अथवा सबै हामीले बर्खायाममा चाहिँ विशेषतः सरसफाइ, हात गोडा धुने कुरा, पानी उमालेर खाने कुरा, जमिनमा हिँड्दा झालहरूमा नहिँड्ने कुरा, सर्पहरूको बिगबिगबाट बच्नु पर्ने कुरा, यसै गरी लामखुट्टी जमेको पानीमा लामखुट्टी हुने हुँदाखेरि डेङ्गु सर्ने कुराहरूमा विशेष ख्याल गर्नुपर्छ।
19: नमस्कार, म यस डायरियाबाट कसरी जोगिने?
12: यस बाबुले राम्रो क्वेसन सोधेका छौ। डायरियाबाट कसरी जोगिने भनेर सोधेको छौ। डायरियाबाट जोगिनको लागि हामीले सफा पानी पिउनुपर्छ, हात धोएर मात्रै खाना खानुपर्छ, नङहरू समय समयमा काटिरहनु पर्छ, फोहोर चिज खानु हुँदैन, बाहिरको खुल्ला चिज खानु हुँदैन, झाडा पखालाको कीटाणुहरू फोहोर पानीमा हुने हुँदा सफा पानी सफा गरेपछि मात्रै खानुपर्छ।
20: नमस्कार, म रुस्मा। पानी परेको बेला हामीले आइसक्रिम खान पाउँछ कि पाउँदैनौँ? नमस्कार, म रुस्मा। पानी परेको बेला हामीले आइसक्रिम खान पाउँछ कि पाउँदैनौँ?
12: रुस्मा तिम्रो प्रश्न असाध्यै रमाइलो छ। तिमीले सोधेको क्वेसनमा पानी परेको बेलामा आइसक्रिम खान नपाइने भन्ने होइन, तर आइसक्रिम सफा ठाउँको सफा चिज भएको हुनुपर्छ। आइसक्रिम खाँदैमा रोग लाग्ने होइन, तर जहाँ पाए त्यही आइसक्रिम खाँदा, फोहोर बरफहरू खाँदा, सफा पानी हातले नछोएका चिजहरू खाँदा रोग लाग्ने हुँदा हामीले सकेसम्म बाहिरका चिज नखाने, तर घरमा बनाएको सफासँग राखेको चिज चाहिँ खान मिल्छ।
18: प्राकृतिक विपद लगायत राजनैतिक तथा सामाजिक सवालले बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पर्ने असरका सवालमा तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
6: एमबीएसको प्रश्नपत्र बाहिरिएको प्रकरणमा दुईजना पक्राउ, सात दिनभित्र छानबिन समितिले प्रतिवेदन बुझाउने। अध्ययन विधा दुरूपयोग गर्ने 41 प्राध्यापकबाट करिब 10.5 करोड रकम असुली गरिएको छ। रोल्पामा पहिरोमा पुरिएका दुईजनाको शव फेला परेको छ। बाढ़ी पहिरोका गलत सूचना रोक्न टिकटकको नयाँ सर्च गाइड नेपालमा शुरू भएको छ। अबको 3 दिन अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना कम छ। भोलि नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग उद्घाटन हुँदैछ। लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरिने 5 मन्त्रीको सामूहिक राजीनामा, मधेसमा 3 दलीय गठबन्धन कायमै रहने मुख्यमन्त्री यादवको दावी छ। 1 वर्षमै युरोपका 35 देशमा करिब 90,000 नेपाली श्रमिक पुगेका छन्। रोमानियामा नेपालीको आकर्षण बढ्दो छ। र काभा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार पराजित भएको छ। फाइनल खेल भने पर्सि हुनेछ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: Teleponia. Extreme energy drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9850303479 र 9840821380।
3: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
4: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
3: हाम्रा विशेषताहरू:
4: अनुभवी तथा दक्ष शिक्षक भएको,
3: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
4: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
3: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
4: वातानुकूलित कक्षा कोठा,
3: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
4: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
3: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
4: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580 36422, 98580 36422, 98580 27

0: California. Extreme energy drink.
1: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
1: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98-61-14-16-99।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699 64581।
3: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
4: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
5: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
4: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081530244, 98580812244।
6: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
7: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
6: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
7: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि।
6: फोन नम्बर 081530398।
8: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
9: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
8: स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
9: सम्पर्क 97051148470।
8: सोफा हब नेपालगञ्ज,
9: विश्वासमा नम्बर 1,
8: क्वालिटीमा सबैभन्दा बेस्ट।
10: यो कृष्णसार एफएम
11: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।

0: ओहो दाई, कता जादै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
5: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
4: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
5: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082504037।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफॉर्मेंस र उत्कृष्ट माइलेज का साथ सेल्स सर्विस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्स को सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसा को यात्रा। संपर्क नंबर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसा को यात्रा। वाओ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
2: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
3: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बीबीएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10 बाँके, औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 98 1995 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
0: भर्ना खुल्यो।
4: एस ब्राइटल्यान्ड कलेजमा शैक्षिक सत्र 2083 का लागि त्रिवीबाट सम्बन्धन प्राप्त व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरूमा भर्ना खुला भएको जानकारी गराइन्छ।
0: उपलब्ध कार्यक्रमहरू ब्याचलर अफ होटल म्यानेजमेन्ट बिएचएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट बिआइटिएम, ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस, ब्याचलर अफ आर्ट्स इन सोसल वर्क बिएएसडब्ल्यू।
4: योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टू वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने, सम्बन्धित विश्वविद्यालयले तोकेको न्यूनतम जिपिए प्रतिशत प्राप्त गरेको हुनुपर्ने।
0: किन रोज्ने ब्राइटल्यान्ड कलेज?
4: बिएचएम, ब्याचलर अफ होटल म्यानेजमेन्ट, अनुभवी शिक्षकद्वारा व्यवहारिक तथा गुणस्तरीय शिक्षा, इन्टर्नसिप तथा रोजगारीमा सहयोग, होटल, एयरलाइन्स, रिसोर्ट, क्रुज लाइन लगायत आतिथ्य क्षेत्रमा आकर्षक रोजगारी र होटल फ्रन्ट अफिस, फुड एन्ड बेभरेज, इभेन्ट व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान।
0: बिआइटिएम, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी म्यानेजमेन्ट, सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजन, सफ्टवेयर डेभलपर, आइटी म्यानेजमेन्ट, डाटा विश्लेषक लगायतका क्षेत्रमा करियर, आधुनिक प्रविधि तथा व्यावसायिक प्रमाणपत्रका लागि बलियो आधार।
4: बिबिएस, ब्याचलर अफ बिजनेस स्टडिज, राष्ट्रिय विश्वविद्यालयद्वारा मान्यता प्राप्त लोकप्रिय कार्यक्रम, बैंकिङ, व्यवसाय,
0: सोसल वर्क, गैर सरकारी संस्था, एनजिओ, अस्पताल, विद्यालय तथा सामाजिक संस्थाहरूमा करियरका अवसर, समाज सेवा, नेतृत्व तथा समुदाय विकास सम्बन्धी ज्ञान र सिप, समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।
4: ब्राइटल्यान्ड कलेजका विशेषताहरू, अनुभवी तथा दक्ष प्राध्यापक, कक्षा कोठामा स्मार्ट प्रविधिको प्रयोग, एयर कन्डिसनर, एसी।

0: 081532207 र 081532602 इमेल blc.npj@gmail.com वेबसाइट brightlandcollege.edu.np
1: कर्मचारी आवश्यकता बारे सूचना यस बहुद्देश्य कृषि कम्पनीलाई केही कर्मचारी आवश्यक परेकाले तलको ठेगानामा सम्पर्क राख्नुहोला। तपसिल पद सामाजिक परिचालक आवश्यक संख्या 10 जना बाँके 3 जना बर्दिया 3 जनाहरू आवश्यक योग्यता +2 पास भई सवारी साधन चलाउन जान्ने तलब कामको आधारमा हुनेछ। फिल्डमा गर्नुपर्ने कार्य व्यवसायिक किसान समूह निर्माण गर्नुपर्ने 6 देखि 12

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थायराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
3: ए तिमी यति चिन्तित किन के भयो फेरि
2: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
3: ए अब चिन्ता लिनु पर्दैन मैले राहा नै सेवा दिनुहुन्छ
2: ए साँच्चै
3: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
2: ए त्यो त झन् राम्रो
3: हो नि डाक्टर पूनम आचार्य MBBS MD KU IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS MS KU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
2: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
3: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
2: यो त पुरा प्याकेज जस्तै भयो नि
3: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
2: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081-531-860 र 081-531-861
3: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: toile panie. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081 532 375।

0: ko ile pani ya. Extreme energy drink.
1: खुसीको खबर यस कृपा हस्पिटल प्रालीमा मूत्र मृगौला पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार पित्त थैलीको पत्थरी अपेन्डिक्स हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा ढाड तथा हाड जोड्ने दुख्ने नसा दुख्ने झमझमाउने हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
2: डाक्टर प्रवीण कुमार गुप्ता कन्सल्टेन्ट सर्जन यूरो सर्जन जनरल क्यान्सर मूत्र तथा मृगोला रोग विशेषज्ञ।
1: डाक्टर राहुल मिश्र कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
2: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
1: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
2: कन्सल्टेन्ट गायनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
1: छाती मुटु थाइरोइड सुगर प्रेसर रोग विशेषज्ञ सेवा,
2: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
1: र छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
2: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
1: थप जानकारीको लागि कृपा हस्पिटल प्राली सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
3: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
3: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
4: सम्पर्क 97-05-11-48-70।
3: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर एक,
3: क्वालिटीमा सबैभन्दा बेस्ट।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
3: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482369।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएसका नयाँ बाइक र स्कुटर, दमदार पर्फर्मेन्स र उत्कृष्ट माइलेजका साथ सेल्स सर्भिस र स्पियर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
2: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक, राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
3: सम्पर्क 97051148470।
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर 1,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: sip on ya.
1: Extreme energy drink.
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।